0: मिलिमिटर भन्दा बढ़ी वर्षा भएका धेरै केन्द्रहरू छन्। लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका 7 ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ। दुई दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोरङ गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। त्यस्तै तीन दिनदेखिको वर्षाका कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि सरकारले मध्य र पश्चिम क्षेत्रका 25 भन्दा बढ़ी जिल्लामा सवारी साधन आवागमन बन्द गरेको छ। मनसून प्रति कार्य कमाण्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका 25 जिल्लालाई रेल अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी साधन बन्द गर्ने निर्णय गरेको हो। यो सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसून प्रति कार्य कमाण्ड पोस्टलाई सर्कुलर गरिसकेको छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।
1: बुधबार साँझदेखि मुलुकभर भइरहेको अविरल वर्षाका कारण नेपाली कांग्रेसको अधिवेशन पनि प्रभावित भएको छ। महाधिवेशन अन्तर्गत असोज 10 गतिभित्र सम्पन्न गर्नुपर्ने प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनका कार्यक्रम प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। प्रवक्ता चालिसेले वर्षाले प्रभाव पारेका स्थानमा मौसमको अनुकूलता हुने गरी अधिवेशन सम्पन्न गर्न सकिने सुविधा दिएको समेत बताएका छन्। यसैबीच 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नारा र लोगो सार्वजनिक गरिएको हो। नारा परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प तय गरिएको छ। साथै लोगोमा बीपी कोइराला सुवर्ण शमशेर गणेशमान सिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ।
0: कांग्रेसको खबरपछि अब एमालेको खबर। एमाले केन्द्रीय कमिटि बैठकमा नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने करिब 20% मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। पुनर्गठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको बोली फेरिएपछि करिब 20% अर्थात करिब 4 दर्जन भन्दा बढ़ी केन्द्रीय सदस्य नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका थिए। एमालेको पार्टी कमिटिका लागि यो कमजोर मत होइन। पुनर्गठनको पक्षमा व्यक्त 20% सदस्यको आवाजलाई व्यवस्था गर्दै केन्द्रीय कमिटिले नीति र नेतृत्व पुनर्गठनका लागि कुनै विधि बनाएन। बरू यो केन्द्रीय कमिटिले अध्यक्ष ओलीलाई बलियो बनाउने गरी फरक मतलाई दबाउने काम गर्यो। अब एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको छ। निर्वाचनको समीक्षा गर्न नीति र नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन भएको कार्यदलको प्रतिवेदनलाई समेत केन्द्रीय कमिटिले अलपत्र पार्यो। जुन प्रतिवेदनमा 13 भेलाको सुझावलाई समेटिएको थियो। बागमती बाहेक अरू भेलाका बहुसंख्यक नेता तथा कार्यकर्ताले पुनर्गठनको पक्षमा मत दिएका थिए। केन्द्रीय कमिटिले पारित गरेको अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा कार्यदलहरूको सुझावलाई समेटिएको छैन। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ, ओलीको विकल्प खोज्ने नेताहरूको आवाज निस्तेज, 20% पुनर्गठन माग व्यवस्था। कान्तिपुरमा खबर छ।

निस्किलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: Us Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले क्याण्डिडेट क्लबको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै आगामी स्थानीय निर्वाचनको उम्मेद्वार बनाउने पाएको छ। गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदका लागि कुल 17,105 पदका लागि भदौ 1 गते दरखास्त आह्वान भएको थियो। परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिएर निर्वाचनमा जान लागेको राष्ट्रपतिले जनाएको छ।
3: 15 महाधिवेशनका लागि नेपाली कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति र अन्य समितिहरू पनि गठन गरिएको छ। सभापति नेतृत्वको केन्द्रीय निर्देशन समितिमा 11 सदस्य र एकजना सदस्य सचिव राखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई सदस्य सचिव बनाइएको छ। आर्थिक प्रशासन समितिको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई दिइएको छ। प्रचार प्रचार समितिको संयोजकमा देवराज चालिसे, सचिवालय व्यवस्थापन समितिको सभापतिमा उदय शमशेर जबरा, अतिथि सत्कारमा डिला संग्रोला लगायतलाई जिम्मेवारी दिइएको छ।
2: भूमि मन्त्रालयले अविरल वर्षाले देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबान हुन सक्ने भएकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन समेत निर्देशन गरेको हो।
3: फौजदारी मुद्दामा पक्राउ परि आफै कानून व्यवसायी राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
2: नेपाल गुणस्तर तथा नापतोल विभागले खानेतेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा सशंकित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको हो।
2: वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत 3.5 महिनादेखि 4.5 महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर बहराइनको नेतृत्वमा संयुक्त राष्ट्र संघका 80 सदस्य राष्ट्रले पश्चिम एसियामा बढ़दो तनावबीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्वाध आवत जावत सुनिश्चित गर्न आह्वान गरेका छन् बहराइनका विदेश मन्त्री अब्दुल लतीफ अल जयानीले राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशका तर्फबाट उक्त आह्वान गरेका हुन्
6: अब खेल र खेलाड़ीका प्रसंग आईटी नायोगा एसियाली खेलकूद 2026 नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ जापानको नायोगा स्थित कोरोवी एथलेटिक्स पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई 5 विकेटले हरायो यस्तै महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ
5: अब विचार तथा विश्लेषण नदी किनारका जीवित पहरेदार शीर्षकमा डाक्टर सुशील पौडेलको विचार गोर्खापत्र दैनिकमा छापिएको छ हाम्रा पुर्खाले चौतारो बनाएर रूख बाटो र समाजलाई एउटै छारीमा जोड़िदिएका थिए अब त्यही बुद्धिलाई नयाँ समयको ज्ञानसँग गाँच्नुपर्छ पुराना रूखको लेखाजोखा राखेर नदीलाई उसको स्वाभाविक ठाउँ छाडेर ग्याभियनदेखि खर बाँस निगालो हुँदै बरपिपलसम्मको जीवित तटबन्ध बनाएर र समुदायलाई संरक्षणको अगुवा दिएर बरपिपलको पूजा फूल चढ़ाएर मात्र पूरा हुँदैन तिनको जरा जोगाउनु छाया फैलिन दिनु र भावी पुस्ताका लागि हरियो धरती छाड्नु नै साँचो आराधना हो हामीले रूख जोगायौं भने रूखले माटो जोगाउनेछ माटो जोगियो भने बस्ती जोगिनेछ बस्ती जोगियो भने हाम्रो इतिहास संस्कृति र भविष्य एउटै छारी मुनि साथ फेरिरहनेछन् नदी कटान कार्बन उत्सर्जन र हिमालमा हुने तापमान वृद्धिको समाधान हाम्रा आँखा अगाडि भगवान कृष्णका अंशका रूपमा उभिएका छन् हामी भने दिशाविहीन रूपमा भौतारिरहेका छौं
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 90.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली
7: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
8: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
9: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557
12: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्।
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
14: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 10 गते शनिबार, सेप्टेम्बर 26 तारीक सन् 2026, नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको पूर्णिमा तिथि, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरूद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोसि बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
1: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्म मुख्य एजेण्डा, राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो, अझै पनि कछुवाकै गतिमा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार।
0: वित्तीय सुशासन कायम गर्ने अर्थ मन्त्रालयकै बेरुजू करिब 1.5 खर्ब रसुवागढ़ी नाका खुलाउन सहमति जुट्दै, अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग।
1: सुडानबाट विस्थापितहरूमा भोकमरी संकट आउन सक्ने राष्ट्रसंघको भनाई, युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न यू सहमत, इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव।
0: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार, बीसौं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित, आज जापानसँग खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोसि बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती देखिएको प्रसंग।
1: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीको एक महिना बितिसक्दा पनि विपदको घाउ पुरिन सकिरहेको छैन। खोज तथा उद्धारसँग राहत वितरण जारी छ, तर ठूलो धनजनको क्षतिले अबको मुख्य चुनौती पुननिर्माण र पुनर्स्थापना बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको विवरण अनुसार बाढ़ीबाट 1453 जनाको मृत्यु र 5550 जना बेपत्ता भएका छन्। करिब 4.8 खर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक आकलन छ भने, पुननिर्माण र पुनस्थापनाका लागि 7.23 खर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। बाढ़ीले सड़क, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत आयोजनादेखि व्यापारिक प्रतिष्ठानसम्म व्यापक रूपमा क्षति पुर्याएको छ। 37 मोटरेबल पुल मध्ये 33 बगेका छन् भने 69 किलोमिटर सड़क क्षतिग्रस्त भएको छ। यसले प्रभावित बस्तीलाई सामान्य जनजीवनमा फर्काउने काम अझ जटिल बनाएको छ। राहत वितरणको काम भइरहेको छ। राहतले तत्कालको संकट टार्न सक्छ। विस्थापित परिवारको थायी आवास, रोजगारी, सड़क, पुल निर्माण, पुननिर्माण र प्रभावकारी उत्पादन क्षेत्रलाई पुनर्जीवित गर्न दीर्घकालीन योजना र ठूलो स्रोत आवश्यक पर्ने विज्ञहरूले बताएका छन्। हालसम्म करिब 200 व्यक्तिको शवको पहिचान हुन सकेको छैन भने, डीएनए परीक्षणपछि शव हस्तान्तरण गर्न अझै एक महिना कुर्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले सीआईएनसँग बताउनुभयो।
3: पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले, अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको, अर्थात बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ, यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने, बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अर्थात् टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले, ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले, करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
1: हाल विपदमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई 2,00,000 र एकै परिवारमा एक भन्दा बढ़ी व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप 1,00,000 राहत दिने कानूनी व्यवस्था भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिद्वारा नुवाकोटमा 2,665 रोपनी, 6 आना, रसुवामा 591 रोपनी, 9 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान समेत गरेको छ।
0: यसैबीच 3 दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। संघीय राजधानी काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा बाढ़ी पहिरोले क्षति गर्दा सवारी साधन आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबिन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केही माथि नयाँ ट्र्याक खनेर 18 दिनपछि यातायात सञ्चालन गरियो। विभागले हाल सञ्चालन रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। मलेखु मुगलिन सड़क आयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा माथिबाट लेदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको बताउनु भएको छ।
1: यसैबीच वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम क्षेत्रमा सक्रिय भएको छ तर पूर्वी नेपालको वर्षा भने क्रमशः थामिँदै गएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुन थालेको हो। शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकोमा आज भने वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अप्नाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद डेभिड ढकालले गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाडौँ सहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ तर बेला बेलामा भने वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसै गरी मौसममा गड़बड़ी भएपछि स्थानीय निकायले नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण मनास्रू र खुम्बु क्षेत्रमा वर्खा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिउँ परेको छ। मुस्ताङको लुमाङथाङ, कागबेनी, जोमसोम, घासा, पोथाना, घान्द्रुक, छेमरूङ लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ। अन्नपूर्ण मनास्लु र खुम्बु क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव समेत बढ़न सक्ने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ।
0: साझा खबरमा अब राष्ट्रिय गौरवका आयोजनाको निर्माणको प्रसंग। देश विकासको गेम चेन्जर मानिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरण अनुसार 27 गौरवका आयोजना मध्ये 24 अझै निर्माणाधीन छन् तर अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत अनुमान 70 अर्बबाट बढ़ेर 10,17,00,000,000,000 पुगेको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना अझै भौतिक निर्माणमै प्रवेश गर्न सकेको छैन। करिब चार खर्ब छ अर्ब लागत अनुमान गरिएको आयोजना मुआवजा लगायतका काममा 42,80,00,000,000,000 खर्च भइसके पनि निर्माण मोडालिटी र स्रोत व्यवस्थापन टुंगिएको छैन। यस्तै राष्ट्रपति सूर्य संरक्षण 1 दशकमा 6.7%, कर्णाली करिडोर 13 वर्षमा 13% र एमसीय नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्ता सिंचाई 2 दशकमा 51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढ़ेका छनृ लागत र समय दुवै बढ़ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2.87 अर्ब बढ़ेर 26.79 अर्ब पुगेको छ। हुलाकी राजमार्गको लागत पनि 47 अर्बबाट बढ़ेर 1.1 अर्ब भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु, वातावरणीय तथा कानूनी अवरोध, जग्गा अधिग्रहण, निर्माण सामग्री अभाव, स्थानीय विवाद, ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुंगो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
4: हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन, सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो बच्चा चाहिँ देखिन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बरमा हुने भनिएको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल भारत बीचको पूर्वाधार सहकार्य, भौतिकोशी बारीपछिको राहत तथा भारतीय सहयोगमा निर्माण भएका परियोजनाको उद्घाटनलाई प्रमुख योजना बनाउने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल प्रहरी एकेडेमी भैरवाको एकीकृत जाँच चौकी र दार्चुलाको महाकाली पुल उद्घाटनको तयारी पनि भइरहेको छ। यी परियोजनाको भ्रमणलाई राजनैतिक भेटवार्ता भन्दा पनि विकास तथा पूर्वाधार सहकार्यमा केन्द्रित गर्ने संकेत समेत गरिएको छ। भोटेकोशी बाढ़ीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगलाई थप विस्तार गर्ने विषय पनि छलफलमा उठ्नेछ। बाढ़ीबाट भएको क्षतिको पुननिर्माणमा भारतको सहयोग कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि भ्रमणमा महत्वपूर्ण छलफल हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमण नगर्ने नीति लिँदै आएकोमा भारतको निमन्त्रणा समेत पछि सार्नु भएको थियो, तर अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमण र उच्चस्तरीय कूटनीतिक संवादपछि प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनेको हो।
0: भदौको भोटेकोशी बाढ़ीपछि सम्पर्क विच्छेद बनेका नुवाकोट र सुवा अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेका छैनन्। नुवाकोटको उत्तरगया पब्लिक स्कूल नजिकको 300 मिटरको भीरमा ट्र्याक बनाउने र दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्री जडानको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दशैंसम्म रसुवागढ़ी नाकासम्मको सड़क ट्र्याक खोल्ने रहेको छ। अहिले बेत्रावती रसुवा साफ्रुवेशी खण्डमा 1.5 दर्जन भन्दा बढ़ी मेसिन परिचालन गरिएका छन्। रसुवागढ़ी नाका सम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुट्नु भएको छ। चीन सरकारलाई अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खुलाउने सम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सालले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत वाङ माङ माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढ़ी नाका पुनसंचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतका लागि आग्रह गर्नुभएको थियो।
1: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाले अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार शीर्षकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई यस्तो अधिकार दिएको हो। त्यस्तै भित्रपृष्ठमा नयाँ पत्रिकाको भित्रपृष्ठमा सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर प्रकाशित छ। सबै प्रकारको तरकारीको भाव अत्यधिक वृद्धि भएको छ भने खाद्यान्नमा भने समस्या छैन। बिहिबारदेखि परेको लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनेको छ। लामो समयको ग्यास आपूर्ति भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बनाइएका बेला सड़क अवरूद्ध भएपछि उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु परिरहेको छ। त्यस्तै सिरा धनुषा जोड्ने कमला पुल निर्माण अन्तिम चरणमा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा टेन्टभित्र पानी छिर्दा बाढ़ी पीड़ितको बिजोक शीर्षकमा देवचन्द्र भट्टले लेख्नु भएको नुवाकोटको खबर छ। भोटेकोशीको बाढ़ीले घर बगाएपछि नुवाकोटका विभिन्न स्थानमा अस्थायी रूपमा बस्दै आएका बाढ़ी पीड़ितहरू अविरल वर्षाका कारण झन समस्यामा पर्न थालेका छन्। त्यस्तै अर्थकै बेरजू 1.5 खर्ब शीर्षकमा नागरिक दैनिकको पहिलो पृष्ठमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा उठाए बाढ़ी, जलवायु, न्याय, किसानलाई मल र विश्व व्यवस्थासम्मका मुद्दा शीर्षकमा पहिलो खबर छापिएको छ। सम्बोधनमा प्रधानमन्त्रीले रोजेको फरक बाटो शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको खबर समेत रहेको छ। काठमाण्डुमा हिजो बिहान करिब 5 बज्दै थियो। न्यूयर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्ट्रममा उक्ली कालो टोपी अनि काले चस्मा आफ्नो परिचित शैलीमा उभिएका उहाँलाई बोल्न करिब 15 मिनटको समय दिइएको थियो। महासभामा उहाँले उहाँको सम्बोधनलाई लिएर नेपालमा मात्र होइन विश्वभर छरिएका प्रवासी नेपालीमा उत्सुकता थियो। कतिपयको मनमा व्यग्रता मिसिएको थियो। कम बोल्ने प्रधानमन्त्री शाहले पद सम्हाले यता संयुक्त राष्ट्रसंघको महासभामा पुगेर पहिलो पटक लामो सार्वजनिक सम्बोधन गर्नुभएको हो। काठमाण्डु फर्कदा संसदमा 6 महिनादेखि प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दल र आफ्नै पार्टीका समर्थकहरू पनि उहाँको पर्खाईमा हुने खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्रपृष्ठमा एमाले केन्द्रीय कमिटी निर्णय नीति न नेतृत्व पुनर्गठन शीर्षकमा अर्को खबर खबर रहेको छ। गंगा विसीले लेख्नु भएको खबरमा एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। नेकपा महाधिवेशन अनिश्चित शीर्षकमा अर्को खबर रहेको छ। नेकपामा एक वर्षदेखि तदर्थ नेतृत्व एकता अभियानमा जोड़िएका दलहरूका भ्रातृ संगठनहरूको समायोजन नै बाँकी शीर्षकमा लेखिएको खबरमा करिब एक वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको उल्लेख रहेको छ। महाधिवेशन गर्ने विषयमा सर्वसहमति छ, कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ। यसबीचमा दुई महिने राजनैतिक अभियान चलाउने निर्णय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै संसदमा दर्ता भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक शीर्षकमा अर्को खबर रहेको छ। सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि हो। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ। यसै गरी गोर्खापत्रको पहिलो पृष्ठमा पनि प्रधानमन्त्रीको सम्बोधनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। नेपालको विपद विश्वकै लागि चेतावनी, हिम नदी र बाढ़ी भिसा वा राहदानी बोकेर यात्रा गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी, हिमाली जलवायु अनुकूल पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने उहाँको अभिव्यक्तिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसै गरी 25 जिल्लामा यातायात सञ्चालन रोकमा भन्ने शीर्षकमा अर्को खबर लेखिएको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि सड़कदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ़दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाड़ी क्षेत्रमा बाढ़ी पहिरो र लेदोले सड़क तथा यातायात अवरूद्ध बनाएको छ। गृहमन्त्री सुदन गुरूङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको वहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको थियो। सो क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको प्रतिक्रिया दिनुभएको थियो। मुख्य राजमार्ग र सड़क अवरूद्ध भइरहँदाखेरि यातायात सञ्चालनमा अवरोध सिर्जना भएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले 55,000 भन्दा बढ़ी सुडानी शरणार्थी शरणका लागि पूर्वी चाड प्रवेश गरेको जनाएको छ। सहायता कोष निकै कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसंघले दिएको छ। सन् 2023 अप्रेलमा शुरू भएको युद्धले 2,00,000 भन्दा बढ़ी मानिसको ज्यान लिएको सहायताकर्मीहरूले अनुमान समेत गरेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापनको संकट निम्त्याउने समेत राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले हाल करिब 1,13,00,000 मानिस यस द्वन्दका कारण जबरजस्ती विस्थापनमा परेको समेत बताएको हो। युरोपेली संघ यूएई सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट 6.6 अर्ब युरो जारी गर्न सहमति जनाएका छन्। युरोपेली शान्ति सुविधा कोष अन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीका लागि भिटो लागेको थियो। अप्रेलमा पीटर म्यागार्डले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष 7 दिने योजना प्रस्ताव अघि बढ़ाएको छ। इरानी विदेश मन्त्रीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थता मार्फत अमेरिकी पक्षसँग प्रस्ताव अघि बढ़ाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। यसैबीच 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगान अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले 10.3 ओभरमै विजयी लक्ष्य पूरा गरेको हो। नेपाल अब समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्दैछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। र नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता एसियाडमा लगातार दोस्रो पटक काँस्य पदक जितेको छ। जापानको आइची र नागोया शहरमा चलिरहेको विशौं एसियाडमा हिजो टोकाई छिटिजन जिम्नाजियममा भएको सेमी फाइनल प्रतिस्पर्धा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुंगिएको हो।
1: वर्षा निरन्तर भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न नदी तटीय क्षेत्रमा जोखिम विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: ग्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब मौसम पूर्वानुमान सूचनाको महत्वको प्रसंग। तीन दिन लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको छ। मुख्य गरी नदी तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। यस्तो अवस्थामा मौसम सम्बन्धी जानकारी कति आवश्यक छ भनेर हामीले मौसमविद डेभिड ढकालसँग कुराकानी गरेका छौं।
4: लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाँदै जस्तो
0: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो। यो साँच्चै नै ठूलो पानी पर्ने धेरै ठूलो पानी पर्ने नै सम्भावना हो बुझ्न
4: सक्यो। यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भनिरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेनगेज पनि भन्ने गर्छौँ।
0: यसलाई मान्दाखेरि यतिसम्म भयो भने हल्का भयो, यतिसम्म भयो भने मध्यम भयो, पुरै भयो भने भारी भयो भन्ने जस्तो भयो।
4: यसलाई नाप्दाखेरि पनि हामीसँग छुट्टै किसिमको स्केल छ। हामीले जुन गाउँघरमा युज गर्छौँ स्केल, त्यो स्केल जस्तै स्केल छ। स्केलको आधारमा चाहिँ कति वर्षा भयो भनेर नाप्न सक्छौ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटर भन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। दुई दिनमा विशेष गरी चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम्पमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
0: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
4: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन।
0: अहिले अब यहाँले भने चाहिँ त्यो सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती नै छ कि यति धेरै ठूलो पानी पर्छ तपाईँ कतै पनि यात्रा नगर्नुहोला भन्ने खालको पनि कुरा छ होइन, अनि अलिकति तर्सिने खालको धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुपर्छ, त्यो राम्रो पक्ष पनि हो होइन। तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ?
4: यसो हो, हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने जस्तो चाहिँ समाचारहरू चाहिँ देखिन्छ। अब त्यसरी पुरै प्यानिक भएर डर त्रासमा चाहिँ बस्नपर्ने अहिलेको वर्षा चाहिँ होइन। यो चाहिँ त्यस्तो धेरै ठूलो अत्याधिक ठूलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन। यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन।

0: बलियो भयो भने आँप बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: अविरल वर्षाका कारण हुन सक्ने विपदको जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउँदै सरकारी निकायहरू पूर्व तयारी र प्रतिकार्यमा परिचालित। लगातारको वर्षाले विभिन्न राजमार्ग अवरूद्ध, देशैभरको जनजीवन प्रभावित। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने सरकारको तयारी। निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड जारी। हर्मुज जलमार्ग खोल्न इरानको साथ दिने प्रस्ताव। क्षेत्रीय सुरक्षा पुनर्स्थापित गर्न अमेरिकी सैन्य हस्तक्षेप अन्त्य हुनुपर्ने अडान। र एसियाली खेलकुदमा नेपाल र जापान बीच अहिले हुने भनेको क्रिकेट प्रतियोगिता शुरू हुन सकेन, वर्षा बाधक।
1: दैनिक रू 197 रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार, कान्तिपुर ढारीका साथमा नवीन र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: तीन दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ। संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्गसहित विभिन्न राजमार्गमा अहिले बाढ़ी पहिरोले क्षति गर्दा सवारी आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबेन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केहीमाथि नयाँ ट्र्याक खोलेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो। विभागले हाल सञ्चालनमा रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। मलेखु मुगलिन सड़क आयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा माथिबाट लेदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको जानकारी दिइन्। लेदो अहिले बाटोमा जम्मा भएको उनले जानकारी दिन। कुरिन्टार नजिक धारा पानीमा सड़क भाँसिएर दुई ठाउँमा पृथ्वी राजमार्ग एकतर्फी भएको उनको भनाइ छ। चुनढुङ्गा, जबाङ खोला, ज्यामिरे घाट लगायतका स्थानमा ढुङ्गा र ससाना पहिरो खसेको उनको भनाइ छ। मुगलिनबाट नारायणगढ़ र पोखरा आजो गर्ने सड़कमा भने कुनै अवरोध छैन। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित सड़क विभागका प्रहरी प्रशासनले हिजो तीनभर जसो राजमार्गको अवस्थाहरूबारे सामाजिक सञ्जालबाट जानकारी दिएका थिए। अविरल वर्षाका कारण काठमाडौँ जोड्ने वैकल्पिक सड़कहरू समेत अवरूद्ध बनेका छन्। पहिरोको जोखिम बढ़ेपछि हेटौँडा काठमाडौँ जोड्ने अधिकांश सड़कमा सवारी साधनको आउजाउ रोकिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा आजसम्मका लागि रोक लगाइएको छ। वर्षा जारी रहेकाले अन्य अधिकांश मुख्य राजमार्गमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। भारी वर्षाले जोखिम बढ़ेपछि कर्णाली प्रदेशमा चल्ने लामो दूरीका सवारी साधन पनि पूर्ण रूपमा बन्द गरिएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत, नेपालगंज, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, सल्यान र रूकुमतर्फ सञ्चालन हुने लामो दूरीका सवारी साधन रोकिएका हुन्। छोटो दूरीमा सञ्चालन हुने स्थानीय सवारी साधन भने सड़कको अवस्था हेरेर सञ्चालन भइरहेका छन्। लामो दूरीका सवारी साधनलाई भने सम्भावित बाढ़ी पहिरो र सड़क अवरोधको जोखिमलाई मध्यनजर गर्दै सञ्चालनमा रोक लगाइएको प्रदेश प्रहरीले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाव गाउँपालिका 3 स्थित तल्लो सिद्ध बाबा मन्दिर नजिक सड़क माथिबाट ढुङ्गा खस्दा यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निरन्तर वर्षा भइरहेकाले सड़क खुलाउन समस्या भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले वर्षातपछि बाढ़ी पहिरोका कारण नागढुङ्गा मुगलिन सड़क खण्ड, हेटौँडा भीमफेदी काठमाडौँ सड़क, पाँचथरमा तमर करिडोर ओखलढुङ्गामा सिद्धिचरण लोकमार्ग, त्यसै गरी चामे विस्तार सड़क खण्ड, दाङको घोराई, रोल्पा, थवाङ सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। लगातारको वर्षाका कारण अरणीको राजमार्ग अन्तर्गत खावा सड़क खण्डमा ढुङ्गा खस्ने तथा ठाउँ ठाउँमा सानातिना पहिरो जान थालेपछि धोलीखेल दोलालघाट सड़क खण्ड हिजो साँझ 6 बजेदेखि आज बिहानसम्मका लागि बन्द गरिएको थियो। पाल्पाको रिद्धिकोट गाउँपालिका 6 ठिमोरे गोलफानमा पहिरोले घर बगाउँदा एक महिला बेपत्ता भएकी छन्। काभ्रेको पनौती नगरपालिका 8 बन्जारा गाउँमा 2 कच्ची घर भत्किएका छन्। तराई र भित्री मधेसका धेरै जिल्लामा निरन्तरको हावाहुरी र वर्षाले उखु खेतीमा ठूलो क्षति पुर्याएको छ। निरन्तरको वर्षाका कारण नारायणी नदीको बाढ़ी पसेर घर डुबानमा परेका कारण सुस्ताबाट 24 परिवारलाई होल्डिङ सेन्टरमा सारिएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा बल सुस्ताका अनुसार उनीहरूलाई बड़की टोल स्थित होल्डिङ सेन्टरमा सारिएको हो। स्थानीय मुन्सी कुमारका अनुसार अन्य केही आफन्त कहाँ आश्रय लिइरहेका छन्। भक्तपुरको हनुमन्ती खोलामा जलसतह बढ़ेपछि सूर्यविनायक नगरपालिका सागबारी क्षेत्रका 15 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 3 पटेरा खल्लामा बाढ़ीको जोखिममा रहेका 14 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षाका कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि काभ्रेको बेथानचोक गाउँपालिकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा राख्न 6 वटा वडामा होल्डिङ सेन्टर तयार पारेको छ। बंगालको खाड़ीको गहिरो न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको मौसमविदहरूले जनाएका छन्। पछिल्लो समय नेपालको पूर्वी भागमा वर्षा हुने क्रम बढ़्दो छ। नेपाल मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले शुक्रबार साँझ 6 बजे जनाए अनुसार न्यूनचापीय प्रणाली 24 घण्टामा क्रमशः कमजोर हुँदै जाने सम्भावना छ।
0: लगातारको वर्षाका कारण हुन सक्ने विपदको जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अप्नाउँदै सम्बन्धित निकायलाई पूर्व तयारी र प्रतिकार्यमा परिचालन गरेको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लीले सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन्। सरकारले असोज 11 गतेसम्म 753 वटै स्थानीय तहका कर्मचारीलाई विदामा नबस्नु र प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ। यसैबीच खराब मौसमका कारण भिजिबिलिटी घट्दा लुक्ला सहित देशभरका 5 विमानस्थल बन्द रहँदा आन्तरिक हवाई उडान प्रभावित भएका छन्। काठमाडौँ विमानस्थलका अनुसार भरतपुर, पोखरा, लुक्ला, सिमरा र सुर्खेत विमानस्थलमा बिहानदेखि उडान सञ्चालन हुन नसकेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने इन्स्ट्रुमेन्ट फ्लाइट रूल्स आईएफआर अन्तर्गत उडान सञ्चालन भइरहेका छन्। तर कम भिजिबिलिटीका कारण भिजुअल फ्लाइट रूल्स भीएफआर अन्तर्गत हुने उडान भने प्रभावित भएका छन्। त्रिभुवन राजपथको सड़क क्षमता तथा सुरक्षालाई ध्यानमा राख्दै बढ़ी भार भएका मालवाहक सवारी साधनलाई अर्को व्यवस्था नभएसम्म सो सड़कमा पूर्ण रूपमा सञ्चालन गर्न निषेध गरिएको छ। तर इन्धन तथा एलपी ग्यास बोकेका सवारी साधनलाई निर्वाध रूपमा आउजाउ गर्न पाउने व्यवस्था मिलाइएको छ। यसै गरी त्रिभुवन राजपथमा सञ्चालन हुने यात्रुवाहक बसको लम्बाई अधिकतम 11 मिटरसम्म हुनुपर्ने व्यवस्था गरिएको छ। सड़कमा अत्याधिक सवारी चाप रहेका कारण दुर्घटनाको जोखिम समेत बढ़न सक्ने भएकाले प्रशासनले चालक तथा यातायात व्यवसायलाई तोकिएको समय र मार्गको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। लगातारको वर्षाका कारण पनौती नगरपालिका 8 बञ्जरा गाउँमा 2 कच्ची घर भत्किएका छन्। इटा र माटोले बनेका घर वर्षाका कारण भत्किएको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरीक्षक सही सीताराम खत्रुवाले जानकारी दिए। यसैबीच लगातारको वर्षाको कारण नारायणी नदीको बाढ़ी पसेर सुस्ताका 78 घर डुबानमा परेका छन्। काभ्रेको रोशीखोलामा आएको बाढ़ीले पिपिराज मार्ग अन्तर्गत काभ्रेको 2 स्थान बनाइएका अस्थायी डाइभर्सन बगाएको छ। बाढ़ीले नमबुद्ध नगरपालिका 6 चौकी डाँडा र रोशी गाउँपालिका 7 घुमाउनेमा निर्माण गरिएका डाइभर्सन बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए। यसैबीच हिमाली तथा प्रमुख पदयात्रा क्षेत्रमा मौसम बिग्रिएपछि स्थानीय निकाय, नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेका छन्। अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ। वर्षाका कारण मनास्लु संरक्षण क्षेत्रमा पहिरो, ढुङ्गा खस्ने, नदी तथा खोलामा पानीको बहाव बढ़ने र पदमार्ग तथा पुलमा क्षति पुग्न सक्ने जोखिम रहेको भन्दै पदयात्री तथा स्थानीयवासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। यस्तै खुम्बु, पासाङ, लामु गाउँपालिकाले पनि आगामी केही भारी वर्षाको सम्भावना रहेको भन्दै खुम्बु क्षेत्रका नदी, खोला तथा जोखिममुक्त स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले नदीको जलस्तर र मौसमको अवस्था निगरानी गर्ने प्रारम्भिक चेतावनी प्रणाली मार्फत सूचना प्राप्त गर्न सकिने जनाएको छ। नाम्चीका पर्यटन व्यवसायी मिङमाझी शेर्पाका अनुसार माथिल्लो खुम्बु क्षेत्रमा भने वर्षासँगै हिमपात भइरहेको छ।
1: सरकारले जेएनजे आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजे आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरेको छ। मापदण्ड कार्यान्वयन गर्न शिक्षा विभागले स्थानीय तहहरूलाई सर्कुलर गरेको हो। मन्त्रालयले 2 असोजमा मापदण्ड जारी गरेको थियो। मापदण्ड अनुसार सरकारबाट घोषित जेएनजे शहीदका छोराछोरी, सहोदर दाजुभाइ, दिदीबहिनी तथा सम्बन्धित निकायबाट गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र प्राप्त गरेका व्यक्तिलाई छात्रवृत्ति सेवाग्राहीका रूपमा वर्गीकरण गरिएको छ। यी लाभग्राहीले स्वीकृत सामुदायिक तथा संस्थागत विद्यालय र मान्यता प्राप्त विश्वविद्यालयहरूमा अध्ययनका लागि विशेष सुविधा पाउने मापदण्डमा तोकिएको छ। आधारभूत र माध्यमिक तहमा अध्ययनरत लाभग्राहीका लागि प्रचलित कानून बमजिम निशुल्क शिक्षाका साथै विद्यालय पोशाक, पाठ्य पुस्तक तथा सिकाइ सामग्रीका लागि वार्षिक प्रोत्साहन रकमको व्यवस्था गरिएको छ। कान्तिपुर डायरीमा उपब्रेकको फालो।

0: कान्तिपुर जारीमा अब बाँकी प्रसंग एमाले केन्द्रीय कमिटी बैठकमा झण्डै 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको हो। पुनर्गठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको बोली फेरिएपछि पनि झण्डै 4 दर्जन भन्दा बढ़ी केन्द्र सदस्य नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका थिए। एमालेको पार्टी कमिटिका लागि यो कमजोर मत होइन तर पुनर्गठनको पक्षमा व्यक्त सदस्यको आवाजलाई व्यवस्था गर्दै केन्द्रीय कमिटिले न नीति न त नेतृत्व पुनर्गठनका लागि कुनै विधि नै बनाएको छ। बैठकमा व्यक्त भएका केन्द्रीय सदस्यको मतको विवरण उतारेका एक केन्द्रीय सदस्यका अनुसार 282 केन्द्रीय सदस्य मध्ये 10% ओलीको पक्षमा आक्रामक ढंगले प्रस्तुत भएका थिए। झण्डै 20% केन्द्रीय सदस्यले एमाले यति कमजोर हुनुमा अध्यक्ष ओली मुख्य जिम्मेवार भएको धारणा राखेका थिए। ती केन्द्रीय सदस्यले भने बहुमत केन्द्रीय सदस्यबाट एमालेको समग्र रूपान्तरण वा पुनर्गठन नगरी आगामी निर्वाचनमा सुधार हुन नसक्ने मत आयो। सचिव महेश बस्नेत सहित केही नेताले भने अध्यक्ष ओली बिना एमाले अघि बढ़न नसक्ने धारणा राखेका थिए। निर्वाचनको समीक्षा गर्न नीति र नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन भएको कार्यदलको प्रतिवेदनलाई समेत केन्द्रीय कमिटिले अलपत्र पारेको छ। जुन प्रतिवेदनमा 13 भेलाको सुझावलाई समेटिएको थियो, बागमती बाहेक अरू भेलाको बहुसंख्यक नेता तथा कार्यकर्ताले पुनर्गठनको पक्षमा मत दिएका थिए। केन्द्रीय कमिटिले पारित गरेको अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा कार्यदलको सुझावलाई समेटिएको छैन। पार्टी पुनर्गठनको पक्षमा खुलेर उभिएका उपाध्यक्ष गोकर्ण विष्टले कार्यदलको प्रतिवेदन छलफलमा नल्याएर केन्द्रीय कमिटिको अवमूल्यन गरेको बताएका छन्। केन्द्रीय कमिटिले पार्टीको विधान अनुसार 301 सदस्यको 10% केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ। त्यही विधानमा टेकेर अन्य दलबाट आएका 13 सहित 33 जना मनोनित गरिएको छ। ती मध्ये अधिकांश ओलीले मनोनित गरेका हुन्। कुनै विषयमा पार्टीमा बहुमत अल्पमतको हिसाब भए एकाध बाहेक ओलीको पक्षमा हुने गरी केन्द्रीय सदस्यको मनोनित गरिएको छ। पुनर्गठनको पक्षमा मत राखेका केन्द्रीय सदस्य पदम गिरीले पार्टी निर्माणका विषयमा आएका फरक मतलाई समेटेर योजना बनाउनुपर्ने बताएका छन्।
1: यसैबीच करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको छ। आगामी मंगिरका लागि तोकिएको महाधिवेशन भोटेकोसी बाढ़ी चाडबाड़को कारण देखाउँदै नेकपाले स्थगन गरेको छ। केन्द्रीय कार्य संयोजन समितिले महाधिवेशनको मिति तोक्न जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। जेएनजी आन्दोलनपछि असोज 2022 तत्कालीन माओवादी केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। त्यति बेला बसेको केन्द्रीय समितिको बैठकले फागुनको प्रतिनिधि सभा निर्वाचन अघि नै विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर कार्तिकमा माओवादी र एकीकृत समाजवादी बीच एकता भएर नेकपा भनेपछि विशेष महाधिवेशन स्थगित भएको थियो। त्यसैता नेकपा तदर्थ नेतृत्वमा चलिरहेको छ। नेकपाले विभिन्न कारण देखाएर महाधिवेशन धकल्दै आए पनि यही बीचमा रासोबा र एमाले महाधिवेशन सकिसकेका छन्। यही बीचमा विशेष महाधिवेशन सकेको कांग्रेस अहिले 15 महाधिवेशनमा होमिएको छ। तल्लो तहमा अधिवेशन गरिरहेको कांग्रेसको केन्द्रीय महाधिवेशन 16 देखि 19 असोजका लागि तोकिएको छ। तत्कालीन माओवादीको महाधिवेशन यसअघि पुष 2078 भएको थियो। तत्कालीन एकीकृत समाजवादीले भने असार 2081 महाधिवेशन गरेको थियो। 19 कार्तिक 2082 तत्कालीन माओवादी र एकीकृत समाजवादी सहित 8 दल बीच भएको एकता सम्झौतामा 6 महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने भनिएको थियो। तर नेकपाको केन्द्रीय कार्य संयोजन समितिको गत 14 वैशाखमा भएको बैठकले 11 देखि 15 गते मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। जेठ मसान्तसम्म संघ प्रदेश र पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने, असार र साउनमा श्रम शिविर र सदस्य नवीकरण गर्ने, 15 भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, 15 कार्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार सबै कार्यतालिका स्थगन गरिएको छ। उनले नीतिगत रूपमा महाधिवेशन गर्ने निर्णय मंगलबारको केन्द्रीय संयोजन समितिबाट भइसकेको र महाधिवेशनको मिति तोक्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको जानकारी दिए। उनले भने यस्तै नेकपाका नेता देवेन्द्र पौडेलले आन्तरिक कारणले महाधिवेशन पर सरेको जानकारी दिए। उनले मंगिरमा महाधिवेशन गरेको भए राम्रो हुने, तर अहिले सदस्यता नवीकरण पनि भइरहेकाले केही ढिलाइ भएको जानकारी दिए। अरू जनवर्गीय संगठन समायोजनको काम पनि बाँकी नै रहेको उनले बताए। दुई पार्टीबीच एकतापछि विधानमा व्यवस्था भए अनुसार 4 वा 5 वर्षसम्म महाधिवेशन सार्न पाइने प्रावधान

0: राजनैतिक दल सम्बन्धी ऐनमा छ। यही प्रावधानमा टेकेर संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले महाधिवेशन गर्ने समय पछि धकेलिरहेका छन्।
1: भोटेकोशी बाढ़ीले नुवाकोट र सुवरा धादिङका सयौं साना व्यवसायीको रोजगारी र आमदानीको आधार नै बगाइदिएको छ। घरबारसँगै व्यवसाय गुमाएका महिला उद्यमीहरू राहत भन्दा पनि फेरि आफ्नै खुट्टामा उभिने अवसरको खोजीमा छन्। बाढ़ीबाट प्रभावित महिला व्यवसायीको अवस्था र उनीहरूको पुनर्स्थापनाको अपेक्षा गरिएको छ। कान्तिपुर कर्मी सजना बराल र आर्या चौधले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
2: विदुर नगरपालिकाको धोबीखोला किनारमा 22 वर्षदेखि जस्मिना मादल पसल चलाउँदै आएकी जानुका मिजारको व्यावसायिक यात्रा एउटा सानो कोठाबाट शुरू भएको थियो। दुई दशक अघि खोला किनारमा पसल थाप्दा उनीसँग ठूलो पूँजी वा वृहत योजना खासै केही थिएनन्। शुरूका 5-6 वर्ष सामान जोड्न र पसलको संरचना तयार पार्नमै बित्यो। विस्तारै त्यही पसल उनको परिवारको मुख्य आमदानीको स्रोत बन्न पुग्यो। मिजार दम्पतिले मादल व्यवसायबाटै एक छोरा र एक छोरी सहितको परिवार चलाइरहेका थिए। धोबीखोला किनारमा बनेका मादल काठमाडौँ पोखरा हुँदै विदेशमा पनि निर्यात हुन्थे। भदौ 10 बिहान साविक झैं नुवाकोट सातले दरबारबाट पश्चिमपट्टि रहेको सीता पोखरी स्थित आफ्नो घरबाट जंगलको बाटो हुँदै जानुका पसलमा आइपुगेकी थिइन्। उनलाई 62 मादल काठमाडौँ पुर्याउनु पर्ने चटारो थियो। उनले प्याकेजिङ थालिन्, मादलका लागि छाला लिन श्रीमान त्रिशुली पारी कोलोनी गएका थिए। प्रहरीले माइकिङ गर्दै खोलामा बाढ़ी आएको खबर सुनाए। उनले झ्याल बाहिर चिहाइन्। खोला पहिले झै समान वेगमा सुसाइरहेको थियो। उनी मादलतिरै लागिन्। त्यतिकैमा जेठानी दिदीले भाग भाग भन्दै चिच्याउनु भयो। जानुका सम्झिन्छन्। उहाँले त मर्ने भइस, छिटो माथि आइज भनेर कराएपछि म बल्ल पसल छोडेर डाँडातिर दौड़िए। एकैछिनमा के पड्किए जस्तो आवाज आयो। पुरानो पक्की पुल पानीको भेलमा सर्लक्कै बगेर गयो। हामी भाग्दैछौ, खोला पछि पछि लखेट्दै आए जस्तो भयो। धोबी खोला त्रिशुली नदीमा मिसिने गर्छ। त्रिशुलीमा आएको बाढ़ीले यो खोला थुनिनुका साथै माथिसम्म बाढ़ी आएपछि किनारका संरचना पनि बाढ़ीको चपेटामा पर्यो। खोलाको पानी खुट्टामा बजारिएपछि जानुकाको खुट्टा काम्न थाल्यो। बल्ल बल्ल माथि डेलमा पुगेर पछाडि फर्केर हेरे, मेरो पसल भएको 3.5 तले घर पानीले बगाइरहेको थियो। 22 वर्षको मेहनत 2 मिनटमै खोलामा पुरियो। 2 सेकेण्डले बाँचे, आँखै अगाडि मान्छेलाई बाढ़ीले सोहोर्यो। जानुकाले भनिन्, 13 भदौमा काठमाडौँ पठाउनका लागि तयार पारेका 62 मादल पनि त्रिशुलीमै बिलाए। मकवानपुरको टिस्टुङ र मूलखोला दोभानबाट ल्याइएका काठका घार, छाला, खरी, इनामेल, रंग सबै बाढ़ीले लग्यो। सुनका केही गहना र नगद समेत जोड्दा 10-15 लाख रूपियाँ भन्दा बढ़ीको नोक्सानी भएको जानुका बताउँछिन्। 22 वर्ष लगाएर जोड़ेको सारा सम्पत्ति बगेर गयो। हामीलाई त बाढ़ीले जीरोमै ल्याइदियो, उनले भनिन्। त्यो दिन सम्झिँदा अहिले पनि जीव कान्छ, कति दिन सुत्नै सकिन। बाढ़ीमा सर्वस्व गुमाए पनि जानुकाले हिम्मत गुमाएकी छैनन्। सरकारले बाढ़ीबाट विस्थापित भई स्थायी आवास गुमाएका र सरकारी अस्थायी आवासमा नबसी आफै कोठा वा घर भाड़ामा लिएर बस्न चाहने पीड़ित परिवारका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा तथा आवास खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ। तर सटर र कोठा भाड़ा लिएर साना व्यवसाय चलाउँदै आएका जानुका जस्ता व्यवसायका लागि के हुन्छ भन्ने तय भइसकेको छैन। भोटेकोशी बाढ़ीपछि देवीघाट, त्रिशुली, ढुंगे, सोले, तुप्चे, भैसे, बेत्रावती जस्ता प्रमुख बजार उजाड र खण्डहर अवस्थामै छन्। त्यहाँ विभिन्न जिल्ला र माथिल्ला गाउँबाट व्यवसाय गर्न आउनेहरू उल्लेख्य थिए। उनीहरू अहिले क्षतिको विवरण टिपाउँदै वडा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयमा धाइरहेका छन्। परिवारका सदस्य, स्थायी आवास, व्यवसाय, जाय जेथा सबै गुमाएर होल्डिङ सेन्टरमा शरण लिन बाध्य केही महिला तत्काल व्यवसाय सञ्चालन गर्न नसके गिटी कुटेर भए पनि छोरा छोरी र परिवार पाल्न तयार रहेको बताउँछन्। रसुवाको आमा छोदिङमो गाउँपालिका स्थित हाकु भन्ने ठाउँमा स्मारिका खाजा घर चलाएर जीविकोपार्जन गर्दै आएकी 23 वर्षीय पेम्बा देछेन तामाङ यो विपत्तिका कारण विस्थापित बनेका महिला व्यवसायीको प्रतिनिधि पात्र हुन्। 5 वर्षकी छोरीका नाममा खोलेको त्यो खाजा घर उनको परिवारको मुख्य आमदानी र आर्थिक आत्मनिर्भरताको आधार थियो। पसलभित्र काम गरिरहेकी 7 महिनाकी गर्भवती पेम्बा बाढ़ीले गाउँ र चिलिमे सोहोरेको खबर सुन्नासाथ बेहोश भएर ढलेकी थिइन्। उनका श्रीमान चिलिमे जलविद्युत आयोजनामा कार्यरत थिए। पेम्बालाई उनका काकाले बोकेर दौड़िएका थिए। उनको ज्यान जोगिए पनि श्रीमान अझै फेला नपरेकाले अब के गर्ने भन्नेमा उनी अन्योलमा देखिन्। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईका अनुसार 2000 भन्दा बढ़ी साना व्यापारी पसल तथा घरेलु व्यवसायी बाढ़ीबाट प्रत्यक्ष प्रभावित भएका छन्। तीमध्ये करिब 300 उद्योग र पसलले क्षतिको विवरण टिपाएको नुवाकोट स्थित उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालयको उद्योग विकास शाखाका सहायक रमेश कुमार श्रेष्ठले जानकारी दिए। तर दर्ता नभएका र साना सटर भाड़ामा लिएर स्वरोजगारमूलक व्यवसाय चलाइरहेका 2000 भन्दा बढ़ी साना व्यवसायी तथ्याङ्कमै परेका छैनन्। उद्योग तथा वाणिज्य कार्यालय रसुवाकी उद्यम विकास सहजकर्ता बिन्दा पनेरूले गोसाईकुण्ड र उत्तर गया गाउँपालिकाको पर्यटन कृषि तथा निर्माण क्षेत्रसँग सम्बन्धित लगभग 300 साना उद्योग बाढ़ीबाट प्रभावित भएको बताइन्। धादिङको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित गल्छी गजुरी बेनीघाट र सिद्धलेक गाउँपालिकाका साना पसल होटल र विभिन्न फर्म गरी 160 व्यवसायमा प्रत्यक्ष प्रभाव परेको छ। बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता असीम घिसिङ लामाले हाल सरकारको मुख्य ध्यान उद्धार राहत तथा मनोवैज्ञानिक परामर्शमा केन्द्रित रहेको बताए। पहिले महिला सशक्तिकरणका लागि उद्योग दर्तामा शुल्क छूट र अनुदानका कार्यक्रम सञ्चालन गरिएको स्मरण गराउँदै उनले अहिले स्थानीय अस्पताल आयुर्वेद केन्द्र र स्वास्थ्य कार्यालय मार्फत सेवा दिइरहेको जानकारी दिए। लामाका अनुसार तत्कालको राहत कार्य सकिए लगतै साना उद्यमशीलता र महिला सशक्तिकरणका कार्यक्रमलाई पुनः प्योताउने गरी सरकारले काम अगाडि बढ़ाउनेछ।
1: कान्तिपुर जारीमा पुनः ब्रेकको पालो।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: खाँचोर्चारीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलमार्ग खुल्ला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष साथ दिने योजना प्रस्ताव गरेको छ। इरानी विदेश मन्त्री सैयद अब्बास अर्घाचीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थकर्ता मार्फत अमेरिकी पक्ष समक्ष प्रस्ताव पठाइएको बताए। अर्घाचीका अनुसार केही शर्त पूरा भए सातौं दिनको अन्त्यसम्ममा हर्मुज खुल्ला गरिने र त्यसपछि आणविक कार्यक्रमबारे स्थित वार्ता पुनः शुरू हुनेछ। इरान आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमका विषयमा कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको बताउँदै वार्ताका क्रममा इरानले देखाएको सद्भाव तथा अमेरिका र इजरायलबाट भएका सैन्य आक्रमणलाई व्यवस्था गर्न नसकिने उल्लेख गरेका छन्। कतिपयले हर्मुज घाटीमा उत्पन्न असुरक्षाका लागि इरानलाई मात्र जिम्मेवार देखाउने प्रयासको पनि आलोचना गरेका छन्।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग। जापानमा जारी एसियाड अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र घरेलू टोली बीचको खेल शुरू भएको छ। वर्षाका कारण प्रभावित भएको खेल एक घण्टा ढिला गरी 15 ओभरमा घटाएर शुरू गरिएको हो। समूह चरणको अन्तिम मानिएको खेलमा जापानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल अहिले शुरूआती ब्याटिङमा छ। यो समाचार तयार पार्दासम्म 2.5 ओभरको खेल सकिँदा नेपाल एक विकेट गुमाएर 9 रन।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: ठटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 0295901155।
0: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
4: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98163-51-107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, सङ्खुवा सभा।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन त काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
4: सम्पर्क 0-29-41-00-84 र 98-40-45-827।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98-520-55-768।
9: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले।
10: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
10: र वाट्सएप नम्बर 98-5-20-28-646।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
5: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98-4-20-22-6667।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
12: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: नमस्कार है वडा अध्यक्ष ज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557068।
12: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनसाती उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीम कदाइली।
13: सम्पर्क 0294400084 र 9840458027।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
21: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
22: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
23: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
22: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
23: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिष संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
24: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
23: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
24: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
23: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
24: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
23: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
24: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
23: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
24: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
23: सब जानकारीको लागि 029562061,
24: 029573315
23: र 9852601177
24: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
23: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
24: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
23: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
24: हाम्रा सेवाहरू,
23: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
24: दाँत खोल्ने, दाँत सफा गर्ने,
23: दाँतको एक्सरे गर्ने,
24: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
23: झिक्न मिल्ने आरपीडी लगाइने,
24: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने
24: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
24: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातदारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46
3: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनै
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98-5-20-55-768
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
7: खादबारी नगरपालिकाको अनुरोध
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
9: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्ने तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
8: डेंगू रोगको रोकथामका उपायहरू
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
8: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
7: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी सङ्खुवा सभा

सुप्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहन्छ, के भन्छ हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयास गर्छु। कार्यक्रम शुरूवाती चरणमा छु। कार्यक्रममा तपाईँ फोन गर्ने प्रयास तपाईँ गर्दै गर्न सक्नुहुनेछ। आज हामी तपाईँसँग फोनमा पनि विशेष कुराकानी गर्ने नै छौं र हामी तपाईँसँग भएका विविध जानकारीहरू पनि दिने प्रयासमा लागिरहन्छौ। 98 4 57 96 658 र 98 1 42 73 601 सीधा सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ। म कार्यक्रमको शुरूवाती चरणमा भएको कारणले गर्दा कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट

0: आज मिति 2083 साल आज आश्विन महिनाको आज 10 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 26 तारिक नेपाल सम्बत 1146 लाठवा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु भाद्र शुक्ल पक्ष सूर्योदयमा आज पूर्णिमा तिथि रहेको छ। 40 घडी 20 पला रात्रिको विशेष गरी हेर्दा 10:02 पूर्व भाद्रपद नक्षत्र 15:45 दिनको 12:12 गण्डयुग 22:50 भद्राकरण 10:47 आज आनन्दा युगमा कालयुग रहेको छ। आजको दिनमानको समय ठिक 30 घड़ी रहेको छ। बिहान सूर्योदय 5:54 जाँदा भयो भने साँझ सूर्यास्त 5:54 रहनेछ। आज दिनमानको समय अनुसार ठिक दिन आज दिन र रात बराबरी भएको प्राप्त हामीलाई जानकारी पञ्चाङ्गमा हामीले हेर्ने परम्परा हो। भोलिदेखि दिन छोटो हुँदै जानेछ। आज सबैभन्दा दिनको बराबरी भएको दिन आज दिनमानमा 30 घडी रात्रिमानमा 30 घडी गरी 60 घडीको अहोरात्र बन्ने दिन आज पञ्चाङ्गमा हामीले देख्न पाउँछौ। अलिअलि पञ्चाङ्ग हेर्न जान्ने गुरुहरूले सज्जनहरूले हेर्नुहोला। आज 30 घडीको दिन रहेको छ। ठिक कहिल्यै पनि यस्तो 30 घडीको दिन हुँदैन। कहिलेकाहीँ यो ठ्याक्कै रात र दिन बराबरी भएको कारणले गर्दा आजको दिनलाई दिन र रात सँगै बराबरी हुने योग छ भनेको 12 घण्टाको दिन 12 घण्टाको रात्रि रहनेछ। हामी सूर्य उदयबाटलाई दिन प्रारम्भ गर्छौं। त्यसो भएको हुँदा 5:54 सूर्य उदय हुन्छ अथवा घाम उदाउँछ भने साँझ पनि 5:54 अस्ताउँछ। फेरि त्यहाँबाट रात्रिकालीनको समय सेड्युल प्रारम्भ हुन्छ। त्यसो भएको हुँदा आज विशेष गरी यो कुराको जानकारी गराए। आज पूर्णिमा व्रत रहेको छ। आज धेरैले झुक्किनु भएको छ। प्रोष्ठपदी श्राद्ध भनेको ठाउँमा आयलाई प्रतिपद श्राद्ध पनि भन्ने गरिने परम्परा हो भन्ने खालको के अरे यसलाई के भन्ने हल्ला भन्नु है हल्ला खालको पनि मलाई धेरैवटा फोन आइरहेको थियो। यो प्रतिपद श्राद्ध होइन, नझुक्किनको लागि अनुरोध गरे। अब हामी कार्यक्रममा रहेर ग्रह गोचर प्रस्तुत गर्छौं। सूर्य कन्या राशिमा छन् भने चन्द्रमा मेन राशिमा, मंगल ग्रहको अवस्था हेरेर कर्कट राशिमा छन्, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा छन् भने शनि ग्रहको अवस्था मेन राशिमा छन्। त्यस्तै गरेर राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका दिनलाई हामीले यहाँबाट कसरी व्यतीत गर्न सक्छौ, अथवा तपाईँको मेषवारी बारो राशिफललाई हामीले यहाँबाट यसरी प्रस्तुत गर्न सक्छौ, अबको क्रममा तपाईँका मेषवादी बारो राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि 12 चन्द्रमा अनावश्यक हल्लामा फसिएला काममा विवादित हुनुपर्ने खालको योगहरू हुन्छ। बोल्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। सोचेका काम पूर्ण सफलतामा जाने सम्भावना राम्रो छ। आजको दिनबाट आमदामीका स्रोत सँगसँगै कृषिमा पनि राम्रो रहनेछ भने वैदेशिक यात्राको लागि तयारी गर्दै हुनुहुन्छ, काममा सफलता मिल्नेछ। नभनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ। आजको दिन तपाईँको लागि लगानी सुरक्षित रहने दिन छ भने काममा अवरोध नआइकन सफलता हात पर्ने योग छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहने युग राशि कर्कटलाई देख्न सकिन्छ। साथीभाइसँग नयाँ ठाउँको भ्रमण गर्ने सौभाग्य प्राप्त रहन्छ र रमाइलो दिन व्यतीत स्वादिष्ट मिष्टान्न भोजनको अवसर प्राप्त रहने योग छ। अलिकति 8 चन्द्रमा भएकाले सवारी साधनमा आफै ड्राइभ गर्दै हुनुहुन्छ, विशेष ध्यान दिनुहोला, चटपटेको भयो हुन सक्छ। हनुमानजीको कृपा लिएर हनुमानको ओम हम हनुमते रुद्रात्मकाय होम फट मन्त्र जप गर्नु अथवा ओम जय हनुमान जय हनुमान मात्रै भने पनि केही न केही सफलता भने प्राप्ति हुन सक्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। उन्नति अनि प्रगतिको तपाईँको लागि सफलता प्राप्तिको लागि दिन शुभ छ। मान सम्मानमा पनि वृद्धि आजको राशिमा संकेत देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: काममा सफलता हात पर्ने युग छ। आजको दिन तपाईँको लागि आशीर्वादद्वारा अगाडि बढेर गरिएका कामहरूबाट सुरक्षित भइनेछ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नुहोला। आजको दिनमा नयाँ कामको थालनी सम्भावना राम्रो छ। यात्रा गर्दै हुनुहुन्छ, असाध्य राम्रो यात्रा बन्न सक्छ, तर मनमा कता कता डर, भय र चिन्ताहरू उत्पन्न रहन सक्छन्। वृश्चिक राशिको लागि आजको दिनमा तपाईँले नसोचेका सफलताहरू हात पर्ने, अचानक धनागमन हुने, महत्वपूर्ण वस्तु उपहार प्राप्त रहने जस्ता महत्वपूर्ण कामहरू वृश्चिक राशिको राम्रो छ। मनमा एकदमै चिन्ता पीर मात्र लाग्न सक्छ। आफन्तहरूबाट टाढा रहनुपर्ने योग छ। सन्तानबाट अशुभ समाचार सुन्न पर्ने भएकाले आजको दिन अलि नरमाइलो हुन सक्छ। भगवानको उपासना गर्दै अगाडि बढ्नुहोला। भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नु, दिनलाई सकारात्मकतामा लैजान प्रयास गर्नु शुभ हुन्छ। मकर राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू राम्रो छन्। मकर राशिको लागि उन्नति र प्रगति पराक्रमिक युगहरू राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि सफलता नै सफलताको शिखरमा पुग्न सक्ने सम्भावना त थियो, तर राहुको कारणले गर्दा घमण्डपन बढ़ी हुन सक्छ। अचानक धन आगमन हुनुको सट्टामा आज धन क्षति हुन सक्छ। कारोबारमा हिसाब किताबमा असाध्य ध्यान दिनुहोला। आजको दिनमा सरसापट्टि लिन आउनेलाई आज सकभर नदिएको राम्रो हुन्छ, दिएको धन डुब्न सक्छ। लग्नमा चन्द्रमा त भयो, तर शनि साथमा भएको कारणले गर्दा टाउको चिसो र समस्याहरूले असाध्य ग्रस्त बनाउन सक्ने युग रहेको छ। स्वास्थ्यमा समस्या सँगसँगै आजको दिनमा तपाईँको लागि अलि अशुभ संकेतहरू पनि छन्। सपनाहरू बिग्रिएको हुन सक्छन्। तपाईँको घरमा अप्रिय घटनाहरू घट्न सक्छ। लामो यात्रा नगर्नु राम्रो रहन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योति दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी आज पूर्णिमाको दिनमा छौं। हामी भोलिदेखि सोह्र श्राद्धको प्रतिपदा श्राद्धबाट प्रारम्भ रहन्छौ। भोलि सोह्र श्राद्धको जजले गर्नुहुन्छ। आज एक साखी बस्नुहोला, एक भक्ति एक साखी के भन्नुहुन्छ, एक साखी बसेर आजबाट भक्ति श्रद्धापूर्वक सबै कुराले परिपूर्ण भएर तपाईँहरू चाहिँ आफ्नो पितृलाई स्मरण गर्न दिन रहेको छ। त्यसो भएको हुँदा तपाईँहरूलाई सम्पूर्णलाई जानकारी यहीँबाट गराउँछु। म रेडियोको माध्यमद्वारा धेरै ठाउँमा कार्यक्रम सुनिरहनुहुन्छ, फेसबुकमा पनि हामीले यही कुराहरू राखिरहेका छौं, फेसबुकतिर पनि हेर्न सक्नुहुनेछ। त्यसै भएको हुँदा हामी तपाईँलाई जानकारी गराउँ, यो जुन श्राद्धमा हामीले भनेका थियौं अगस्त्यम भृङ्गराजञ्च तुलसी शतपत्रिका चम्पकम तिलपुष्पञ्च सडेते पितृवल्लवाः, यो छवटा चीजहरू असाध्य पितृको लागि महत्वपूर्ण हुन्छन्। अगस्त्य फूल हामी यसलाई अगस्ती पनि भन्ने गर्छौं है। अब यसलाई यो सबै फूलको बारेमा मैले तपाईँलाई धेरै रिसर्च गर्दा अब यसको नामै अगस्ती, नेपालीमा पनि अगस्त्यको फूल भन्दा रहेछ है। यसलाई यो ठूल्ठूलो रुख हुन्छ, यसको बोटो मुनि बसेर पितृको स्मरण गर्नाले धेरै कुरामा राम्रो हुन्छ। अब अर्को भृङ्गराजम भन्छ, भृङ्गराज भनेको यसलाई पनि नेपालीमा पनि भृङ्गराजै भनिन्छ। यो सबैले फूल देख्नु भएको हुन सक्छ, तर मैले चाहिँ देखेर पनि थाहा नपाएको हुन सक्छु। भृङ्गराज तुलसी भनेपछि त सबैले घर घरमा मर्छ, त हामीलाई सबैलाई थाहा छँदैछ कि तुलसीको पत्ता वा तुलसीको मन्दिर जे भयो भने अर्पण गरौं। शतपत्रिका मैले अस्ति पनि बनाएको थिएँ, सयपत्री, यसलाई कसै कसैले गैरा फूल पनि भन्ने गर्नुभएको रहेछ, हामी चाहिँ यसलाई सयपत्री नै भन्छौ है। अनि अर्को चम्पा फूललाई कसै कसैले चाँप फूल पनि भन्दा रहेछन्, यो पनि मैले खासै देखेर पनि याद नभए हुन सक्छ, देखेको छैन। चम्पा फूल अथवा चाँप पनि भन्नु गर्छ तपाईँहरू यसलाई है, आफ्नो ठाउँ अनुसार। अनि अर्को तिलको फूल, यी चीजहरू असाध्य पितृका लागि पुष्प मध्येमा असाध्य महत्वपूर्ण फूलहरू हुन्। अब मैले अस्ति पनि भनेको थिएँ के फूल चाहिँ वर्जित छ त, के त किम करवेरञ्ज वकुलम कुन्दकम तथा पाटलिम चैव जातिञ्च श्राद्धे यत्नेन वर्जयेत्। केतकी, यसलाई कसै कसैले के बडा फूल पनि भन्दा रहेछन्। यो केतकी चाहिँ पहेँला पहेँला फूल हुन्छ। करवीर फूल, यसलाई कसै कसैले कनेर पनि भन्दा रहेछन्, कसै कसैले करवीर पनि भन्दा रहेछन् है। यो करवीर हो सबैभन्दा धेरै चलेको नाम चाहिँ। बकुलम भनेको बकुल फूल, अब यो पनि मैले अहिलेसम्म देखेको छैन कस्तो हुन्छ है। अब यो देखेर पनि यसको ठ्याक्कै संस्कृत अर्थ वा नेपालीमा बोलिने भाषा फरक भएर हामीलाई थाहा नभएको हुन सक्छ। कोहीसँग जानकारी छ भने मैले धेरै गुरुहरूसँग खोजेँ, सबैले यही त भने हामीले शास्त्रमा पढियो, अब ठ्याक्कै फूल चाहिँ देखिया छैन भन्ने कुरा पनि आयो। अनि कुन्दकम भन्छ यहाँ होइन, कुन्दकम, कुन्दक भनेको सेतो चमेली भन्दा रहेछन् यसलाई, मैले जहाँसम्म बुझेँ सेतो चमेली है। अनि पाटलिही भनेको पाटल फूल अथवा पाडली फूल पनि भन्दा रहेछन्, यो पनि मैले देखेको छैन अहिलेसम्म। अनि जाति, जाति भनेको जाही फूल अथवा कसै कसैले जाही कुसुम पनि भन्दा रहेछन् रे। यस्ता खालका फूल चाहिँ श्राद्धमा अर्पण नगर्नुहोला, पितृलाई खुशी पार्नको लागि यी फूल अर्पण गर्नुभयो भने अशुभ हुन्छ, बुझ्नुभयो त। त्यसो भएको हुँदा हामीले फूलको बारेमा जानकारी गरायौं। कहिले पनि तपाईँले पिण्ड बनाउँदै गर्दाखेरि सोह्र श्राद्धको पिण्डमा छवटा पिण्ड हुन्छ, ठूल्ठूला पिण्ड बनाउनु पर्छ भन्ने छैन। साना साना दाना है, अमलाका दाना जत्रा पिण्ड अर्पण गर्नुभयो भने पनि तपाईँलाई पाप लाग्दैन, त्यो थोरै भएर पितृले थोरै पाउने हुँदैन। तपाईँ हाम्रो मन शान्तिको लागि ठूलो बनाउँछौ, तर वास्तविक सोह्र श्राद्धमा पिण्ड अमलाको दाना जत्रा बनाउनु पर्छ भनेर शास्त्रमा लेखिएको छ है। अब धेरै मान्छेले चाहिँ यो सोह्र श्राद्ध श्राद्ध चाहिँ ब्रह्म कपालतिर गरे गरे गयामा गरे गरे गर्ने किन गर्ने धेरै कुरा छ, जहाँ सुकै जल्दै सुकै जे सुकै भने पनि श्राद्ध गर्नुपर्छ। अरूमा भन्दिन, आफ्नो माताजीको र पिताजीको तिथि श्राद्ध र एउटा वार्षिक श्राद्ध, यो के भन्छ यसलाई, महालय श्राद्ध अथवा पार्वण श्राद्ध अथवा सोह्र श्राद्ध के भन्दा बुझ्नुहुन्छ, यो श्राद्ध अनिवार्य रूपमा, तीनटा श्राद्ध तपाईँलाई कर लाग्छ। अब हजुरबा हजुरआमाहरूको तपाईँ रहर लाग्ने हो होइन, रहर लाग्नु र कर लाग्नुमा फरक कुराहरू हुन्छन्। अनि धेरैले मलाई प्रश्न गर्नुभएको थियो, गुरुदेव अब के गर्ने त, यो पितृपक्ष लाग्यो, शालिग्राम सेवा गरौँ नगरौँ, अथवा घरमा दियो बत्ती कलशहरू बाल्ने चलन छ, हाम्रोमा यसो फोटाहरूमा पूजा गरिन्छ, के गरौँ, सबै काम गरौँ, त्यो त नियमित काम हो, त्यो काम त सधैँभरि गर्नुपर्छ, कहिल्यै पनि छोड्नुहुन्न है त। त्यसरी तपाईँहरू गर्नुहोला, तपाईँका कमेन्टहरू केही छन् कि म यसो हेरिहाल्छु, कमेन्टहरू रहेछन् भने कमेन्टको उत्तर फटाफट दिनेछौ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यस्तै ज्ञानवर्धक कुराहरू तपाईँलाई थाहा होस् भनेर हामीले तपाईँलाई शास्त्रका वचनहरू बताइरहेका छौ। अब धेरैलाई थाहा नहुन सक्छ, आठवटा चिज पिण्डमा अनिवार्य रूपमा पर्नुपर्छ है, अष्टाङ्गम पिण्डम उच्यते भन्छ क्या, गंगा जल चाहियो, दूध चाहियो, चिनी चाहियो होइन, अब मह चाहियो, तुलसी पत्र चाहियो, अनिखेर चाहिँ चामल चाहियो, गाईको दूध चाहियो है, अनि तिल चाहियो, यी आठवटा चिजहरू अनिवार्य रूपमा तपाईँको लागि रहन्छन्। यो आठवटा चिज बिनाको तपाईँको पिण्ड हुँदैन। फेरि यसमा मह तपाईँले चाहिँ नपकाउनु होला है, तपाईँले यसरी ध्यान दिनुहोला। अब हामी यसको लागि पनि तपाईँलाई फेसबुकतिर पनि राखिरहेका छौँ, तपाईँहरूलाई म यो कुराको पनि जानकारी गराउँछु, धेरै कमेन्टहरू छैनन् हाम्रो पात्रमा, हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौँ। तपाईँहरूलाई सबैलाई हाम्रो पात्रमा सनातन रेडियो नेटवर्कमा कार्यक्रम बच्छ भने थाहा नहुन सक्छ, धेरै हामीलाई दिउँसो फोन आइरहेका हुन्छन्, हामीलाई धेरै कुराहरू दिउँसो प्रश्न आइरहेका हुन्छन् है। हामी तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउँदै तपाईँहरूका मनमा भएका कुराहरूलाई अगाडि सारिरहेका छौँ। अहिले भने धेरै कमेन्ट छैनन्, हामी कमेन्ट नभइसकेपछि तपाईँहरूसँग विश्रामभन्दा पहिले पनि फोनमा सम्बोधन, तपाईँलाई फोनबाट कुराकानी र तपाईँसँग भएका विविध जानकारीहरू फोनबाट हामी लिने प्रयास गरि नै रहन्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, तपाईँ पनि फोन गर्न सक्नुहुनेछ, को आउनु भएको छ, स्वागत उहाँलाई गरिहाल्छु। राधे राधे हजुर, ए प्रभु राधे श्याम, कोही त हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी पनि हुन सकेन, फेरि पनि तपाईँ आउन सक्नुहुन्छ सम्पर्कमा, तर सम्पर्कमा आउँदाखेरि साल महिना गते समय कपीमा लेखेर र जिज्ञासाहरू पनि कपीमा लेखेर मात्रै आइदिनु भयो भने हामीसँग तपाईँको र मेरो प्रत्यक्ष कुराकानी राम्रोसँग रहन सक्छ भन्ने हाम्रो आशय हो। कोही हुनुहुन्छ राधे श्याम हजुर, ए प्रभु राधे राधे, ए भगवान जय श्री कृष्ण, ए प्रभु, कोही हुनुहुन्छ राधे राधे हजुर, तर उहाँ बोल्नु भएको छैन, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका हुन्छौ है। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73-601 मा सम्पर्क गर्न सक्नुहुन्छ। कोही हुनुहुन्छ राधे राधे हजुर,
1: जय श्री राधे गुरु,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
1: म शङ्कर सभाबाट गुरु,
0: शङ्कर सभाबाट हजुरको शुभ नाम
1: डम्बर बहादुर मते गुरु,
0: के मते भन्नुभयो?
1: डम्बर बहादुर,
0: डम्बरजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
1: म शङ्कर सभा,
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज छोराको हेरौँ कि भनेको गुरु।
0: छोराको साल महिना गते समय भन्नु त
1: 2068 साल।
0: 68 साल
1: असोज 10 गते मङ्गलबार।
0: 68 सालको असोजको 10 गते मङ्गलबार होइन मङ्गलबार क्या?
1: मङ्गलबार हजुर मङ्गलबार साँझ 6:10 गुरु।
0: 6:10 मिनटमा कुन जिल्लामा भयो जन्म?
1: शङ्कर सबै हो।
0: तपाईँको यो छोरा हो?
1: हजुर हजुर।
0: तपाईँको यो छोराको लागि यहाँबाट हेर्दाखेरि के देखिन्छ भने राशिको नाम चाहिँ पिताम्बर अथवा प्रीतम के छ नाम?
1: गुरुले पिताम्बरै भन्नुभएको थियो नाम चाहिँ।
0: 68 सालको असोजको 10 गते 6:10 पिताम्बर नाम आउँछ, कन्या राशि हुन्छ, प्रतिपदाको दिनमा जन्म भएको छ, फेरि कसै कसैले औँसी पर्यो भन्ला फेरि है।
1: हो गुरु यो औँसी पर्छ पर्दैन गुरु?
0: पर्दैन पर्दैन, औँसी कटिसकेको छ। एकदम ख्याल गर्नु होला। तपाईँलाई यो मान्छेले के हुन्छ भने पात्रो हेर्ने मान्छेले यसलाई औँसी पर भनिदिइहाल्छन् क्या, ठ्याक्कै बोल्नै पाएन ठ्याक्कै औँसी पर भनिदिइहाल्छन् होइन, ठ्याक्क औँसी कटेपछि जमरा राख्न दिन जन्मे होइन त?
1: हजुर गुरु
0: पक्का हो नि। यो तपाईँको छोरालाई पढाइमा असाध्य कमजोरी हुन्छ, पढाइको लागि मङ्गलबार व्रत बस्ने, ग्रहको शान्ति गर्ने, राहु आमा मामा राहु भन्ने कुरा चलाइरहेछ अहिले त, धेरै ठुलो कुरा छ यो, 35 वर्षसम्म चल्छ ग्रह है। यसलाई राहुको शान्ति अनि कवचहरू धारण गर्ने, औँखीहरू धारण गर्ने, मङ्गलबार व्रत बस्ने यी कामहरू गर्नुभयो भने केही न केही पहिले भन्दा सुधार हुन्छ। के छ अहिले अवस्था, कहाँ हुनुहुन्छ
1: छोरा?
0: पढाइमा राहुको दोष परेको छ, राहुको लागि विशेष शान्तिहरू गराएर विशेष पूजा पाठहरू गराउनु, पाँचवटा ग्रह सप्तम भावमा छ, यस्तो मान्छेलाई सन्यासी बन्छ भन्छ क्या, यसलाई प्रव्रजा योग भन्छ है। अलिकति ग्रहमा विशेष ध्यान दिनु, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू के छ
1: उसलाई सुहाउने रङहरू चाहिँ कस्तो होला?
0: 8 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो यो बच्चाको लागि रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले चुटिन्छु राधे राधे।
1: राशि चाहिँ कन्या भन्नुभयो गुरु?
0: हजुर राशि चाहिँ कन्या, पीबाट नाम आउँछ, पिताम्बर नाम आउँछ, औँसी परेको छ ढुक्क भएर बस्नु है। वास्तुहरूको लागि ठिक छ, मङ्गलबारको दिन व्रत राखिदिनु, कवचहरू लगाइदिनु राम्रो हुन्छ है त
1: गुरु। उसले भविष्यमा के गर्दा ठिक होला?
0: मङ्गलबारको व्रत बस्ने अनि अहिले राहुको शान्ति गरे अनि फेरि मलाई चिनाएर हुने अर्को साल, तपाईँले शान्ति गर्नुभयो भने त्यसपछि राम्रो हुन्छ, म त्यसपछि राम्रो भएपछि बल्ला भन्छु है।
1: हुन्छ हस्
0: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा तपाईँहरूसँग भएका विशेष जानकारी अनि तपाईँहरूसँग भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासुहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ तर हामी एकैछिन कार्यक्रममा लिन्छौं विश्राम, विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73671।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। निरन्तर छु, हामी निरन्तर रहिरहनेछौ। हामी तपाईलाई तपाईँको बारेमा र तपाईँको आफन्तको बारेमा पनि जानकारी दिने प्रयास गरिरहेका छौ। यतिखेर धेरैले मनमा सोचिरहनु भएको छ, फोन लाग्दैन, फोन लागिरहेको छ, फोन आएकै छैन है। तपाईँहरूले हामीलाई आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी जानकारीहरू दिँदै हामीलाई तपाईँको बारेमा हामी तपाईँलाई जाने प्रयास गरिरहेका छौँ। धेरैको मनमा कौतूहल त हुन सक्छ, त्यही त्यस्ता मनमा लागेका कौतूहल त रेडियोमा भन्न मन लागेन भने व्यक्तिगत रूपमा पनि तपाईँ र म हामी प्रत्यक्ष रूपमा हामी तपाईँसँग कुराकानी गर्छौं। दिउँसोको समयमा पनि हामी तपाईँसँग कुराकानी गरि नै रहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? हजुर हजुर, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर हजुरले? रेडियो शङ्खसभाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: छोरीको।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2081 साल।
0: 81 साल,
1: 12 महिना, 2 गते।
0: एकचोटि फोन राखेर सबै कुरा कपीमा लेखेर अनि फोन गर्नु होला। अहिले छुट्टिन्छु। राधे राधे। हामीसँग हुनुहुन्थ्यो यतिखेर, आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो। मलाई फेरि पनि तपाईँलाई जानकारी गराइरहन्छु, म बारम्बार साल महिना गते समयहरू कपीमा लेखेर अनि शुद्ध हिसाबले बोल्नु भयो भने हामी तपाईँलाई जानकारी दिन्छौँ है। हामी भूत, भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर, मलाई जहाँसम्म लाग्छ हाम्रो लाइनमा कोही जिज्ञासु आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? विमला भट्ट। लमजुङ कुन गाउँमा हुनुहुन्छ विमलाजी यतिखेर? कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ त्यहाँ? पावर एफएम। दैनिक रूपमा सुन्नुहुन्छ कि आज मात्रै झुकिएर सुन्नु भएको? है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोराको।
0: कति सालमा जन्मिनु हो?
1: 68 सालमा गुरु। 68 साल, चैत महिनाको 16 गते।
0: चैत्र महिनाको 16 गते। कति बजे?
1: 3:55
0: के बारको राति, के बारको बिहान, कुन जिल्लामा भयो जन्म?
1: बुधबारको राति, बिहिबार हुने बिहान।
0: कुन जिल्लामा?
1: लमजुङमै हो।
0: लमजुङमा। कति गते राति, कति गते बिहान?
1: 16 गते बिहान, 15 गते राति।
0: यो तपाईँको छोरा हो?
1: हजुर,
0: तपाईँको छोरालाई हामीले 15 गते बुधबारको राति 3:55 जन्म भयो भन्छौँ। राशिको नाम वेद प्रकाश वृष राशि हुन्छ। मान्छेको नाम जुन हिसाबले वेद प्रकाश हो, त्यसै गरी प्रकाश दिने खालका त हो कुण्डली, तर अहिले राहुले पढाइमा कमजोरी भएछ है। अलि मान्छे एकोरो, अलि अलि एकोरो मान्छे, अरूले भनेको नमान्ने, आहा कति जिद्दीछन् नि।
1: हजुर, अहिले त्यस्तो हुँदै आएको छ।
0: आमाको दाँत पनि बिग्रिएछ, आमाको टाउकोमा पनि समस्या आएछ।
1: हजुर,
0: आमा र बुवाको राहु र केतुको कारणले गर्दा सम्बन्ध ठ्याक्कै मिल्दैन भन्न पनि सकियो यहाँबाट।
1: बुवा आमाको कि छोरासँग गुरु?
0: बुवा आमासँग। तपाईँ र तपाईँको श्रीमानको कुरा मिल्दैन? अलि बढी नै हुन्छ, प्राय जसो होइन, अलिक बढी हुन्छ। यो कारण हो राहु र केतुको दोष। तपाईँको घरमा ठ्याक्कै, तपाईँले आफ्नै घरमा हुनुहुन्छ? पूर्वपट्टि फर्किँदा देब्रे हातपट्टि साइडमा भनेको पूर्व उत्तरको कर्नरमा एउटा मन्दिर छ, त्यहाँ मन्दिरमा गएर तपाईँले केही भाकल गर्नु भएको छ यो छोराको नाममा, तुरुन्तै गएर बुझाउनु होला।
1: हजुर पत्तीको मन्दिरमा मेरो भाकल गरेको त याद छैन गुरु।
0: घरदेखि पूर्व फर्किँदा देब्रे हातको पट्टिमा, पूर्व उत्तरमा तपाईँको मन्दिर छ छैन?
1: अलिक अगाडि एउटा मन्दिर छ।
0: अनि त्यहाँ गएर कहिले काहीँ केही भन्नुभएको थियो कि?
1: उसको ठुलो छोराकै लागि त त्यस्तो भनेर त लाग्दैन गुरु, खै कुनै बेला भनिएको सम्झियो कि।
0: एकचोटि जानु होला त्यहाँ नागदेवताको वास छ हो, नागदेवतामा गएर सेतो फुल, सेतो वस्त्र अनि गाईको काँचो दुध

0: है।
1: अनि पढाइलाई कुन विषय लिएर पढ्दा राम्रो होला गुरु?
0: यस्तो मान्छेले राहुको शान्ति गर्नु भयो भने चाहिँ बल्ल साइन्स लिएर पढाउने,
1: त्यो पछिलाई नै
0: हजुर।
1: अनि त्यसको अब शुभ रङ दिशाहरू, शुभ अङ्क
0: यसको लागि कालो रङ राम्रो हुन्छ, सबैभन्दा कालो सेतो रङ राम्रो, दक्षिण पश्चिम दिशा राम्रो, सात अङ्क राम्रो हुन्छ, यो छुट्टिन्छ राधे राधे।
1: हाम्रो घरको वास्तु नि गुरु?
0: वास्तु ठिक छ, आतिनु पर्दैन। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै तपाईँहरूलाई यहाँ बताइरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी कोही जिज्ञासु हुनुहुन्छ, यो जिज्ञासुसँग कुराकानी गरिरहेका छौ। यतिखेर म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म फेरि पनि आए चलिसा शङ्कर, यता शङ्करबाट।
0: चलिसा शङ्कर
2: शङ्करबाट
0: फोन लागिरहेको छ होइन? अहिले कसको बारेमा हेर्ने? छोरीको अघि कसको हेर्नु भएको थियो?
2: छोरीको हेरेको थिएँ, हेर्नु खोजेको थिएँ।
0: अनि हेर्न खोजेर किन फोन नहेर्नु भएको छ?
2: अनि तपाईँले फेरि के गरेर फोन गर्नु भन्नुभयो, अनि
0: के बिगार्नु भएको छ थाहा भयो?
2: के बिग्रेको छैन, बिग्रिन त तर एक महिना भन्नु पर्ने, बाह्र महिना भन्नु।
0: हजुरलाई थाहा छैन पहिलेदेखि?
2: थाहा छ।
0: अनि फेरि बिग्रेको होइन त, अझै पनि फेरि बिग्रेको छैन भन्नु भएको? भन्नु त, साल महिना गते समय
2: 2081 साल चैत महिनाको 2 गते शनिबार
0: कति बजे?
2: 5:30 बजे।
0: 5:30 बजेर 30 मिनटमा कुन जिल्लामा?
2: सँग सबै
0: बिहान कि बेलुकाको हो यो?
2: बेलुका।
0: बेलुका सबै कुरा अलिक फटाफट लेखेर भनिदिए पो हामीलाई सजिलो हुन्छ, अरूको पालो चाँडो आउँछ। तपाईँहरू साल भन्नुहुन्छ, चुप लाएर बस्नुहुन्छ। अनि 81 सालको चैत्र 2 गते 5:30 बजेर 30 मिनटमा साँझ, छोरा कि छोरी भन्नुभयो? छोरी। शशिकला नाम आउँछ, कन्या राशि हुन्छ। राति झस्किने, तर्सिने, बोल्ने असाध्य खराबी बानी छ हो। तपाईँ घर परिवारमा एकजना कोही मान्छेको अकालमा मृत्यु भएको पितृको दोष छ, यो छोरीलाई सङ्कटा भन्ने छ, स्वास्थ्य बिग्रिरहन्छ, रगतमा समस्या, छालामा समस्या हो। अलिक बढी झगडालु स्वभाव कि, 8 वर्षसम्म सङ्कटा छ। गुरु चन्द्र के अरे सूर्य गणयुगको शान्ति गरौं, चन्द्र गणयुगको शान्ति गरौं। तपाईँको घर परिवारमा पितृ बिग्रिया छन्, कुल बिग्रिया छन्, असत्य अशुभ छ, दुःख मजाले पाइया छौ है। एकदम ध्यान दिनु होला, यो दुःख तपाईँलाई मात्रै नभएर तपाईँको परिवारमा सबैलाई हुन सक्छ है। बुझ्नुभयो कि भएन? अनि ग्रहको विशेष गरी शान्तिहरू गर्ने, ग्रहको विशेष गरी पूजापाठहरू गर्ने, घरमा पितृहरूको उपासनाहरू गर्ने, अलिकति भयो भने धार्मिक बन्ने, बिहान बेलुका यसो साँझ बत्ती बाल्ने होइन, त्यति गरेपछि धेरै कुरामा शुभ हुन्छ है। सबैभन्दा राम्रो एक अङ्क राम्रो हुन्छ, यो तपाईँको छोरीको लागि कालो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे राधे।
2: भविष्यमा कतिको पर्छ?
0: अब 8 वर्षसम्म कतिचोटि शान्ति गर्नुहुन्छ त्यही अनुसार थाहा हुन्छ है। अहिले छुट्टिन्छु राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा छौ र हामी तपाईँसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू गर्दै हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका

0: हामी तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष विशेष जिज्ञासाहरूको समस्याहरूको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। प्रभु राधे राधे। ए भगवान भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग जोडिँदै आउँछौं र तपाईँहरूसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73601 धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँ हामीलाई तपाईँ दिन सक्नुहुन्छ र हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर को हुनुहुन्छ, कसरी हामीसँग प्रत्यक्ष रूपमा जोडिन खोज्नु भएको छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। धनकुटाको हिलेबाट प्रमिला कार्की, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर प्रमिलाजी? रेडियो लालीगुराँसबाट सुन्दै हुनुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ। कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? छोरीको छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2066 साल
0: साउन महिनाको 14 गते
1: बुधबार राति 9 बजे
0: ठिक 9 बजे कि 9 बजेर कति मिनटमा?
1: ठिक 9 बजे
0: राति। कुन जिल्लामा भयो जन्म?
1: धनकुटा जिल्ला।
0: यो छोरा कि छोरी?
1: छोरी।
0: आफ्नै छोरी हो?
1: आफ्नै छोरी हो।
0: यहाँबाट हेर्दा राशिको नाम तारा देवी आउँछ, के नाम राख्नु भएको थियो?
1: त्यही हो।
0: के नाम थियो?
1: तारा देवी।
0: के राशि हेर्ने गर्नुभएको थियो?
1: तुला राशि।
0: तुला राशि है, तारा देवी नाम तुला राशि आयो। लग्नमा बृहस्पति साह्रै भाग्यमानी, असाध्य भाग्यमानी है। तर चौथो मांगलिक छ, भोलिका दिनमा वैवाहिक जीवनमा मांगलिक सामान्य शान्ति गर्नु राम्रो भइहाल्छ। सूर्य ग्रहण युगको शान्ति गर्दै तपाईँले घरमा साँझ बिहान बत्ती बाल्ने काम गर्नु, छोरीको लागि पढाइमा राम्रो छ, अलिकति अहिले अलि तपाईँले सोचेको भन्दा बढी जिद्दी स्वभाव कि है त्यो खालको छ, किनकि अहिले उल्का भन्ने गरेर चल्यो नि त, उल्का अनि सँगसँगै भर्खरैबाट शनि पनि प्रारम्भ भएको छ 17 वर्षदेखि। अब यो शनि र उल्काले गर्दा कहिलेकाहीँ प्रेममा पर्न सक्छन्, फेरि माङ्गलिक परे मान्छेलाई अलि बढी घमण्डी, अरूको कुरा कम सुनिदिने खालको मान्छे, पढाइमा राम्रो छ, गरी खान्छन् मजाले, तर आमा बुवाले गर्नुपर्ने कर्तव्य माङ्गलिक शान्ति, शनि शान्ति, उल्का शान्ति अलिक गर्दै अगाडि बढ्नु, त्यस्तो आत्मिनु पर्दैन। मंगलबार सधैँभरि के अरे आइतबारको दिन सधैँभरि लसुन प्याज माछा मासु नखाइकन सूर्यको उपासना गर्न लाउनु असाध्य राम्रो हुन्छ है।
1: पढाइ त
0: राम्रो हुन्छ नि? पढाइ राम्रै हुन्छ, साथ
1: दिनु पर्दैन
0: है। राम्रै छ पढाइ, त्यो साथ दिनु पर्दैन है। सात अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे राधे। दिदी बहिनीसँगको सम्बन्धमा ठिक साथ दिनु पर्दैन, राम्रै हुन्छ। मान्छे भाग्यमानी अलिकति बढी जिद्दीहरू छन्, अरू सब ठिक छ के?
1: हजुर
0: है, अहिले छुट्टिन्छु राधे राधे। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिन्छौ, तर यो एउटा कुरो ध्यान दिनुहोला, जानकारी यस मानेमा दिन्छौ कि तपाईँलाई त्यसको समस्या मात्र होइन समाधान पनि दिने प्रयास गरिरहन्छौ है। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग हामी कुराकानी गर्दै उपस्थित हुँदै हामी तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू गर्ने धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा तपाईँहरूलाई जानकारी दिँदै अगाडि बढ्नेछौ अनि तपाईँसँगका विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गर्छौं। फोन लागेन भने है हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिउँसो पनि तपाईँको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौं। त्यसो भएको हुँदा तपाईँहरूले विशेष रूपमा हामीलाई जानकारी दिन अथवा तपाईँका चिना टिप्पणी हेराउन बनाउनदेखि लिएर ग्रहशान्तिदेखि लिएर सबै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हरेक दिन तपाईँलाई दिइरहेका छौं। आज कार्यक्रमको लगभग हामी कार्यक्रमको अन्तिम भागमा आइरहेका छौं र हामी तपाईँसँग भएका धेरैभन्दा धेरै जानकारी दिँदै तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। त्यसो भएको हुँदा तपाईँ पनि कायम हुनुहुन्छ अनि आफ्नो बारेमा तपाईँलाई केही जानकारी दिन छ भने जानकारी दिन सक्नुहुनेछ। तपाईँले 16 श्राद्ध आउँदैछ, आजदेखि अब लगभग 1 साक शुरू भयो, आजबाटै प्रारम्भ छ भन्दा पनि हुन्छ, किनभने आज पूर्णिमा तिथि हो। आज श्राद्ध नभए पनि 1 साकी शुरू भयो। 1 साकीको दिनमा 1 साक मात्रै भोजन गर्ने, नुन नखाने है, अनि आजदेखि भैमा शयन गर्ने, धेरै कुराहरू नियम छन्। अनि सकिन्छ भने कुनै पनि श्राद्धको सिधामा खोर्सानी राख्न ठूलो दोष लाग्छ, खोर्सानी राख्न हुँदैन है, त्यसो गर्नुहोला। अब खानेकुरा पनि गाजर मुलाहरू भान्टाहरू नखानुहोला, सबैलाई थाहा छँदैछ चनाहरूलाई पनि अशुद्ध मान्छ शास्त्रले। त्यसो भएको हुँदा तपाईँले श्राद्धमा गर्ने कर्महरू एकदम विधिवत रूपमा गर्नुभयो भने तपाईँलाई पितृले पनि ठूलो ठूलो आशीर्वाद दिनेछन्। त्यसो भएको हुँदा तपाईँ श्राद्ध कर्म गर्दा एकदम शुद्ध भएर पवित्र भएर गर्नुपर्ने विधान छ, त्यही विधान अनुसार गर्नुहोला। केही मनमा लागेका जिज्ञासा समस्या समाधान छन् भने हामीलाई भोलिदेखि पनि जानकारी, आज हामी दिउँसो तपाईँहरूलाई फेसबुकमा पिण्डमा के राखिन्छ, श्राद्धमा के गर्नुपर्छ, पिण्ड कत्रो दिने, सबै कुराको जानकारी दिन्छु। अहिलेको लागि कार्यक्रमबाट ओझेल पर्छु। राधे राधे।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
11: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा यहाँलाई स्वागत छ। म नवीन समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदैछन्। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयर्क पुगेका प्रधानमन्त्री शाह नेतृत्वको टोली आज स्वदेश फर्कन लागेको हो। मंगलबार साँझ अमेरिका प्रस्थान गरेका शाहले हिजो बिहान महासभालाई सम्बोधन गरेका थिए। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेको से त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटसँगै नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे आफ्नो धारणा राखेका थिए। त्यहाँ रहँदा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। देशका अधिकांश स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशको एक दुई स्थानमा पनि आज भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभाग केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा पानी पार्ने प्रणाली क्रमशः कमजोर हुँदै जाने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। देशका विभिन्न प्रदेशमा बुधबारदेखि नै निरन्तर पानी परिरहेको छ। वर्षाका कारण मुख्य राजमार्गहरू अवरूद्ध छन् भने सर्वसाधारणको दैनिकीय प्रभावित भएको छ। नारायणी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 स्थित सुस्ता बस्तीका 200 भन्दा बढ़ी घर डुबानमा परेका छन्। थारू बस्तीमा मात्र जलमग्न भएकोमा नदीको सतह लगातार बढ़दै जाँदा सिंगो सुस्ता बस्ती नै डुबानमा परेको हो। सुस्ता क्षेत्रमा प्रत्येक वर्ष नारायणी नदीको कटान र डुबानका कारण स्थानीयले ठूलो शास्ति खेप्दै आएका छन्। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। सुस्ताका 400 स्थानीयलाई विपद व्यवस्थापनको सेल्टरमा राखिएको पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले जानकारी दिए। नारायणी नदीमा पानीको सतह बढ़ेर खतराको तह नजिक पुगेको छ। यस्तै सोलुखुम्बुको कुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण इम्जाछे अर्थात आइल्याण्ड पीक क्षेत्रमा रोकिएका 7 विदेशी पर्यटकको उद्धार गरिएको छ। प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरका अनुसार उच्च क्षेत्रमा आधा मिटर भन्दा बढ़ी हिउँ जमेको छ। जोखिमयुक्त क्षेत्रमा पर्यटक तथा पदयात्रीलाई जान रोक लगाइएको छ। प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा 1200 भन्दा बढ़ी पर्यटक छन्। उनीहरूको अवस्थाबारे स्थानीय तह र सुरक्षा निकाय मार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदीले जलसतह र सतर्कताको तह पार गरेपछि नदी किनारमा बसोबास गरेका 20 परिवारलाई विद्यालयमा सारिएको छ। तिनाउ नदीले सतर्कताको तह पार गरेसँगै तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। बुटौल स्थित तिनाउ पोलमुनि बस्दै आएका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लामा आजका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ। पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीले आज तय गरिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज 13 गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज 14 गते गरिने जानकारी दिए। कांग्रेसले भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी अन्य जिल्लामा भने प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू स्थगित गरेको जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको आज 1 महिना पुगेको छ। गत भदौ 10 गते बिहान भएको महाविपदपछि खोज तथा उद्धार भने अहिले पनि जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1453 जनाको अकालमा मृत्यु भएको छ। विपदमा 5550 जना अझै बेपत्ता छन्। यो 1 महिनामा 13795 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ। बाढ़ी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका 20477 सुरक्षाकर्मी अहिले पनि खटिएका छन्। रसुवा, नुवाकोट, धादिङ सहितका जिल्लाका विभिन्न स्थानमा बाढ़ीबाट 4 खर्ब 8 अर्ब 28 करोड़ भन्दा बढ़ीको क्षति भएको आकलन गरिएको छ। पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। विनाशकारी बाढ़ीबाट 7570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र
30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्लान्ट प्रभावित भएका छन् भने 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। यस्तै 37 मोटरेबल पुलमा क्षति पुगेकामा 33 पुल बगेका छन्। 68 झुलुङ्गे पुलमा क्षति पुगेको छ। 7570 घरहरूमा क्षति पुग्दा करिब 40,000 नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

कान्तिपुर डायरमा अन्तर्राष्ट्रिय प्रसंग साउदी अरेबिया पाकिस्तान र टर्कीका सैन्य प्रमुखहरूले तीन देशबीच गुप्तचर सूचना आदान प्रदान सैन्य सम्बन्ध तथा सैन्य क्षमताको एकीकरणलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गरेका छन्। साउदी अरेबियाको रक्षा मन्त्रालय र पाकिस्तानी सेनाका अनुसार रियादमा भएको बैठकमा तीन देशका रक्षा बल प्रमुख तथा जनरल स्टाफ प्रमुखहरूले क्षेत्रीय सुरक्षाको अवस्था र साउदी अरेबियामाथि देखिएका सुरक्षा चुनौतीबारे समीक्षा गरेको रोइटर्सले जनाएको छ। बैठकमा यमानका इरान समर्थित हुती विद्रोहीहरूले मक्का सहित साउदी अरेबियाका नागरिक तथा आर्थिक पूर्वाधारलाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरिएको जनाइएको छ। पाकिस्तानी सेनाले जारी गरेको वक्तव्यमा तीन देशका सशस्त्र बलबीचको सहकार्यलाई थप विस्तार गर्ने उपायबारे समेत छलफल भएको उल्लेख छ। यसअघि साउदी अरेबिया पाकिस्तान र टर्कीले गत महिना मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार तीन मध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै तीन देशमाथिको आक्रमणका रूपमा लिइनेछ। कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग। जापानमा जारी एसियाड अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु टोली जापान विरूद्धको खेल वर्षाका कारण पुनः सञ्चालन हुन नसक्दा खेल नतिजाविहीन भए पनि नेपाल समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो। शुरूदेखि नै वर्षाका कारण प्रभावित भएको खेल एक घण्टा ढिला गरी शुरू गरिएकोमा नेपालले निर्धारित 15 ओभरमा 4 विकेटको क्षतिमा 149 रन बनाएको थियो। त्यसपछि जापानको टोलीले वर्षा बाधक हुँदा दोस्रो इनिङ खेल्न नसक्दा खेल नतिजाविहीन भएको हो। नेपालका लागि सन्दीप जोराले अभिजित सन्देश 57 तथा लोकेश बमले 52 रनको उत्कृष्ट इनिङ्स खेले। यसअघि हिजो भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640084।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0295560079 र मोबाइल नम्बर 98420872776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार,
11: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्थाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 98615394744
12: र 0295901055।
5: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-65-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
3: होइन यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहाल्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँचबारी नगरपालिका एक प्रगति टोल,
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
3: र 98-19-32-76-75।
5: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692899 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422667।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: 问怎么来年是有目的。
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
6: सम्पर्क 0-29-41-00-84 र 98-40-45-827।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
11: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 029562061,
14: 029570315
13: र 98520701177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीघाट बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् के कुरा थियो?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी न अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
7: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
12: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98 4 33 47 262,
4: 98 10 55 55 85
5: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
6: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हो हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट बाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429601, जनक पौडेली 98525854 र 029560248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै स्वाकिएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने कुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार शुरू गरौं मुख्य समाचार अपडेटबाट। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81औं महासभाका कार्यक्रम सकेर कतारको दोहा आइपुग्नु भएको छ। न्यूयोर्कबाट काठमाण्डौ फर्कने क्रममा प्रधानमन्त्री शाह दोहा पुग्नु भएको हो। यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री शाह दोहाबाट काठमाण्डौका लागि प्रस्थान गरिसक्नु भएको थिएन। प्रधानमन्त्री शाहले बिहिबार महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनबाट जोखिममा परेका मुलुकमा परेको प्रभावबारे धारणा राख्नुभएको थियो। उहाँले नेपालले भोगेका पछिल्ला विपद र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पहल बढ़ाउनुपर्ने विषय उठाउनु भएको थियो। न्यूयोर्क बसाईका क्रममा उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो। उहाँले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग पनि भेटवार्ता गर्नुभएको थियो। महासभाका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका नेता तथा अधिकारीसँग भेटघाट गर्नुभएको थियो। प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार र परराष्ट्र सचिव अमृत बहादुर राई लगायत हुनुहुन्छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापा, वाशिङटन डीसी स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सर्दराज अरन र न्यूयोर्क स्थित नेपालका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले उहाँलाई विमानस्थलमा विदाई गर्नुभएको थियो। परराष्ट्र मन्त्री खनाल सहित नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यले महासभाका सम्बन्धित बैठकमा सहभागिता जारी राख्नेछन्। राष्ट्रसंघको कार्यक्रम सकेर प्रधानमन्त्री शाह दोहा आइपुगे भन्ने खबरसँगै अब अर्को अपडेट। कर्णालीका सात जिल्लामा पहिरो, मुख्य राजमार्ग अवरूद्ध, यो स्टोरी सुन्नुहोस्। लगातारको वर्षासँगै कर्णालीका विभिन्न जिल्लामा पहिरो खस्ता मुख्य राजमार्ग तथा सड़क अवरूद्ध भएका छन्। पहिरो र वर्षाका कारण घरमा क्षति पुग्नुका साथै केही स्थानमा मानवीय क्षति समेत भएको छ। शुक्रबार साँझ कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरूद्ध भएको छ। शुक्रबार राति सल्यानको कपुरकोट गाउँपालिका पाँच खार खोलामा पहिरो खसेपछि राप्ती राजमार्ग अवरूद्ध भएको छ। शनिबार बिहान रूकुम पश्चिमको सानीभेरी गाउँपालिका दुई समले खोलामा पहिरो खस्ता मध्य पहाड़ी राजमार्ग अवरूद्ध भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका एक खच्चामा पहिरो खसेपछि कर्णाली करिडोर समेत अवरूद्ध भएको छ। सुर्खेतको बराहताल गाउँपालिका सात औलिसेमा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका आठ, ड्याले र त्रिवेणी गाउँपालिका तीन, ढुङ्गे बगरमा पहिरो खसेपछि सल्यान सुर्खेत र लुहाम कालीमाटी सड़क समेत अवरूद्ध भएका छन्। वर्षाका कारण जुम्लाको तातोपानी गाउँपालिका एक बाहिरका रामबहादुर सार्कीको घर भत्किएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका तीनका जयबहादुर विकको घरको पर्खाल समेत भत्किएको प्रहरीले जनाएको छ। कर्णालीका विभिन्न जिल्लामा सड़क खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरीले जनाएको छ। कर्णालीका सात जिल्लामा पहिरो, मुख्य राजमार्ग अवरूद्ध भएको खबरपछि अब रानीमहल क्षेत्र तिर्जाउ। डुबानमा रानीमहल क्षेत्र, जोखिममा दरबार, नेक्स्ट स्टोरी यही हो। अविरल वर्षासँगै काली गण्डकी नदीको बहाव बढ़ेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ। काली गण्डकी नदी र बराङदी खहरे खोला बढ़ेपछि रानीमहल दरबार क्षेत्रमा पानीको सतह फात्तै बढ़ेको स्थानीय सुरेश पाण्डेयले जानकारी दिएका छन्। रानीमहल क्षेत्रका छ होटल, रिसोर्ट तथा पसलका टहरा डुबानमा परेका छन्। प्रहरी चौकी रानीमहलका अनुसार पानीको सतह सतर्कता तहभन्दा धेरै माथि पुगेको छ। गुल्मी, बागलुङ, म्याग्दी, पर्वत, च्याङजा र मुस्ताङ लगायत जिल्लामा ठूलो पानी परेपछि रानीमहल क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ। तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले तटबन्ध निर्माण नगर्दा दरबारको जोखिम बढ़दै गएको स्थानीयको गुनासो छ। अध्ययन अनुसार काली गण्डकी नदीको तटमा रहेको दरबारको जग कटान र पहिरोका कारण जोखिममा परेको छ। पाँच वर्ष अघि गोताखोर टोलीले गरेको परीक्षणले पनि जग कटान पुष्टि गरेको थियो। 128 वर्षमा रानीमहलको जग 3 फिटदेखि 7 फिटसम्म कटान भएको निष्कर्ष निकालिएको छ। रानीमहल तानसेन नगरपालिका 13 बौघा गुम्हामा पर्छ। तानसेनदेखि 13 किलोमिटर टाढा रहेको यो महल तत्कालीन जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा विक्रम सम्वत 1951 1954 सालसम्म बनाएका हुन्। डुबानमा रानीमहल क्षेत्र, जोखिममा दरबार भन्ने खबरपछि मौसमको अर्को अपडेट। उच्च पहाड़ी क्षेत्रमा हिमपात अब यसैबारे सुनौ। उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। जाजरकोट, गोरखा, मनाङ र जुम्लाका उच्च क्षेत्रमा चिसो बढ़ेको छ। जुम्लाको तातोपानी गाउँपालिका चार स्थित पानसय पाटन क्षेत्रमा बाक्लो हिमपात भएको छ।
स्थानीयका अनुसार ढाङ्ग्रे ऐरिजाल गैरीगुम दुधवाड़ी र डण्डमा काँध क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ। जाजरकोटको बारेकोट स्थित चाकुरे पाटन र कुसे पाटनमा हिमपात भएपछि चरणमा लगिएका घोड़ा खच्चर भेडा तथा बाख्रालाई तल्लो क्षेत्रमा झार्न थालिएको छ। वर्षा र चिसोका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्प पीड़ितलाई थप समस्या भएको छ। टहराभित्र पानी पस्ने र ओसिलो हुने समस्या देखिएको छ। गोरखाको सामागाउँ स्थित सामदोमा शुक्रबार बिहान हिमपात भएको छ। मनास्लु आधार शिविर भन्दा माथि दुई सातादेखि हिमपात भइरहेको छ। मनास्लु पदमार्गमा आउजाउ रोकिएको छ। मनाङमा पनि उच्च क्षेत्रमा हिमपात भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि आइतबारसम्म तिलिचो ताल थुरङ्गलापास आइस लेक काङ्लापास र भीमथाङ क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। उच्च पहाड़ी क्षेत्रमा हिमपातको खबरपछि यात्रा प्रभावित भएको समाचारतिर लागौं। लुक्ला उडान लगातार दोस्रो दिन प्रभावित 700 यात्रु प्रतीक्षामा। खराब मौसमका कारण काठमाडौँ लुक्ला उडान लगातार दोस्रो दिन पनि प्रभावित भएको छ। शुक्रबारदेखि उडान हुन नसक्दा काठमाडौँ र लुक्ला दुवैतर्फ करिब 700 यात्रु प्रतीक्षामा रहेको विमानस्थलले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार लुक्ला जाने प्रतीक्षामा ठूलो संख्यामा विदेशी पर्यटक छन्। सेप्टेम्बरदेखि अक्टोबरसम्मको समय खुम्बु क्षेत्रमा पदयात्राका लागि व्यस्त सीजन हो। यही समयमा विदेशी पर्यटक एभरेस्ट बेस क्याम्प कालापत्थर र गोक्यो लगायतका गन्तव्यमा जाने गर्छन्। सामान्य अवस्थामा यो काठमाडौँ लुक्ला रूटमा दैनिक न्यूनतम 25 उडान हुने गर्छन्। अक्टोबरमा पर्यटकको चाप बढ़ेसँगै लुक्ला उडानको संख्या अझ बढ़ने गर्छ। यस वर्ष रामेछापको मन्थलीबाट लुक्ला हुने वैकल्पिक उडान समेत सञ्चालनमा छैन। विगतमा काठमाडौँ विमानस्थलमा हवाई चाप बढ़दा वा मौसमका कारण काठमाडौँ लुक्ला उडान प्रभावित हुँदा मन्थली लुक्ला रूटलाई वैकल्पिक हवाई मार्गका रूपमा प्रयोग गरिन्थ्यो। अहिले काठमाडौँ लुक्ला उडान प्रभावित हुँदा यात्रुसँग अर्को नियमित वैकल्पिक हवाई मार्ग उपलब्ध छैन। काठमाडौँ लुक्ला रूटमा तारा इयर सीता इयर र समिट इयरले सेवा दिँदै आएका छन्। लगातारको खराब मौसमका कारण दुवैतर्फ यात्रु रोकिएका छन्। लुक्ला उडान लगातार दोस्रो दिन प्रभावित 700 यात्रु प्रतीक्षामा यात्रासँग जोड़िएको यो अपडेटपछि अब जलाशयको खबर। कुलेखानीको जलाधार क्षेत्रमा पानी पर्न छाड्यो। जलाशयमा पानीको सतह घट्दै मुलुककै ठूलो जलाशय युक्त कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर जलाशयमा पानी संकलन हुने दर घट्दै गएको छ। जलाधार क्षेत्रमा वर्षा कम भएपछि पानी संकलन घटेको हो। शनिबार बिहान 7 बजेसम्म जलाशयको सतह 1,523.93 मिटर पुगेको छ। बिहान 6 बजे सतह 1,523.90 मिटर थियो। एक घण्टामा 3 सेन्टिमिटर मात्र सतह बढ़ेको प्रथम कुलेखानी जलविद्युत आयोजनाका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो। वहाँका अनुसार जलाधार क्षेत्रमा पानी पर्न छाडेकाले संकलन दर घटेको हो। शुक्रबार दिउँसो प्रति घण्टा 10 सेन्टिमिटर सतह बढ़ेको थियो। नेपाल विद्युत प्राधिकरणको सहायक आयोजनाका रूपमा रहेको कुलेखानी जलाशय भरिन अझै 6 मिटर 7 सेन्टिमिटर बाँकी छ। तत्काल जलाशय भरिने अवस्था नरहेको आयोजनाका एक अधिकृतले बताउनुभयो। पानी खपत गर्न आयोजनाका तीनवटै एकाई 2400 घण्टा सञ्चालनमा छन्। यसबाट दैनिक करिब 40-50 सेन्टिमिटर पानी खपत हुन्छ। आयोजनाबाट कुल 108 मेगावाट विद्युत उत्पादन हुन्छ। जलाधार क्षेत्रमा निरन्तर वर्षा हुँदा जोखिम घटाउन पानी संकलन नगरी विद्युत उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बादमा पानीको सतह 1,527 मिटर पुगेपछि पहिलो साइरन बज्नेछ। जलाशयमा 1,530 मिटर पानी संकलन गर्न सकिन्छ। त्यसपछि बाँधको ढोका खोल्नुपर्नेछ। कुलेखानीको जलाधार क्षेत्रमा पानी पर्न छाड्यो। जलाशयमा पानीको सतह घट्दै भन्ने खबरपछि अब शिक्षा क्षेत्रको अपडेट। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै यसमा ध्यान दिनुहोस्। सुरक्षा अधिकारीलाई आवश्यक राष्ट्रिय प्रतिरक्षा पाठ्यक्रम सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी विषय अध्यापन गराउन ग्रोसक प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि छ। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी विश्वविद्यालय खोल्न लागेको हो। रक्षा मन्त्रालयले यस सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। विश्वविद्यालय स्थापनाका लागि 2076 पूर्वाधार निर्माण विकास समिति गठन गरिएको थियो। बनेपाको पेरुङ डाँडामा आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार पूर्वाधार पाठ्यक्रम र विधेयक निर्माण सहित आवश्यक तयारी पूरा गरिएको छ। हाल प्रथम श्रेणीका अधिकारीदेखि माथिल्लो तहका सैनिक अधिकारीलाई राष्ट्रिय प्रतिरक्षा पाठ्यक्रमका लागि विभिन्न देश पठाउने गरिएको छ।
रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम भण्डारीले विश्वविद्यालय स्थापनापछि सुरक्षा तथा भू राजनीतिक मामिला सम्बन्धी उच्च शिक्षा नेपालमै शुरू हुने बताउनु भएको छ। विश्वविद्यालयले नेपाली सेना अन्य सुरक्षा निकाय र निजामती सेवाका उच्च अधिकारीलाई राष्ट्रिय सुरक्षा प्रतिरक्षा सामरिक विषय र युद्ध कलेज सम्बन्धी पाठ्यक्रम गराउनेछ। प्रधानमन्त्री कुलपति रहने प्रस्ताव छ। उपकुलपति र रजिस्ट्रारको पदावधि 3 वर्ष हुने तथा विश्वविद्यालय अन्तर्गत अध्ययन संस्थान महाविद्यालय र अनुसन्धान केन्द्र सञ्चालन हुने व्यवस्था विधेयकमा गरिएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै भन्ने खबरपछि अब जलवायु सम्बन्धी कार्यक्रमको समाचार। नेपालले न्यूयोर्कमा आयोजना गर्यो सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान कार्यक्रम। जलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोड़िएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा उहाँले जलवायु प्रणालीले राजनैतिक सीमा नचिन्ने भएकाले साझा जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो। भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि आयोजित कार्यक्रममा नेपाल संयुक्त राष्ट्रसंघ र विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो। खनालले हिमाल नदी समुद्र तथा तटीय र द्वीपीय क्षेत्र परस्पर जोड़िएको पारिस्थितिक प्रणाली भएको बताउनुभयो। उहाँले गत 26 अगस्तमा लाङताङ क्षेत्रमा चट्टान र हिमन्दीको ठूलो हिस्सा खस्ता जनधन तथा पूर्वाधारमा क्षति पुगेको र घाउहरू अझै ताजा रहेको बताउनुभयो। उहाँका अनुसार पछिल्ला 3 दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब 1/3 हिस्सा गुमाइसकेको छ। खनालले जलवायु संकट समाधानका लागि उत्सर्जन कटौती हिमाललाई प्राथमिकता प्रारम्भिक चेतावनी प्रणाली उत्थानशील पूर्वाधार र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने बताउनुभयो। विकासशील मुलुकलाई पर्याप्त जलवायु वित्त प्रविधि र क्षमता विकास आवश्यक रहेको

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो समूह सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768 98-520-55-768।
13: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिकतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
15: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860946000
16: र 9819327375।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
18: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
15: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: छ्या, यस्तो पनि गहना लाउँछन्?
15: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
15: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
15: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
19: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842029801, जनक पौडेली, 9852589344 र 029562048।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
20: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका नौ, तुमलिङटार एयरपोर्ट गेट।
21: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
21: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
21: प्रोप्राइटर लक्ष्मी काफ्ले।
15: सम्पर्क 9843347262,
21: 9010555580
15: र वाट्सएप नम्बर 9520286646।
22: आयो सबको घर घरमा।
23: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
24: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
23: अब रेडियो सङ्ख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295266066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: एउटा कुरा सोधौँ, तपाईँको नि फर्स्ट लभ थियो अरे नि कलेजमा, सुनाउनु न मलाई
1: बाउजूले।

0: घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
0: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
7: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए, त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाका तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
8: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
8: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
8: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
8: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
8: थप जानकारीको लागि 029562061
9: 029570315
8: र 98520177
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
10: सम्पर्क 029140084 र 98040045827।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520555768 98520555768।
14: साथै 98520555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: ガセ。
1: Miss Spice

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059831, जनक पौडेली 9852558344 र 029562048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।
7: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029562580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
4: More style, more design. Total Tailors.
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843347262,
7: 9810555585
8: र व्हाट्सएप नम्बर 9552028600।
9: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692299। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422-7776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी 1 बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
15: आयो सबको घर घरमा।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
19: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
19: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
19: सम्पर्क 9843447260,
4: 9810555580
19: र वाट्सएप नम्बर 9852286646। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906060।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी।

0: 开叉车叉牙力。
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
9: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल,
8: सम्पर्क नम्बर 98 1 63 55 553 र 98 4 23 18 49।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860 96 40 00
0: र 9819 32 76 75।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सड़कको अवरोध कायमै। देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैन्य कार्यवाही हुन सक्ने चेतावनी। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी बागमतीमा हल्का वर्षा मात्र भएको छ। मधेसमा पानी परेको छैन। लगातार 3 दिनदेखिको वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 पहिरोले घर पुरिदा 59 वर्षका मन बहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढ़ी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमलटाड़ी क्षेत्रमा नारायणीकै बाढ़ी पस्दा दर्जनौ घर डुबान परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 3,76,800 क्युसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सत्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढ़ी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। काली गण्डकी नदीमा बहाव बढ़ेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाका कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरूद्ध भएको छ। सुब्बाकुना, रामघाट र लम्की बाबिया चौर 33 केभी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढ़ीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पछि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहीबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाण्डु जोड़ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभैरमा भने पहिरो हटाएपछि एकतर्फी गाड़ी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरू पहिरो पन्छाउ तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलतांश सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्य समिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट शुरू भएको कांग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिशिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता, जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। जीडीआईको ग्रुप अफ फ्रेण्डसमा सहभागी भइसकेको नेपालका लागि गरीबी न्यूनीकरण, कृषि नवीकरणीय ऊर्जा, पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाई छ। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको, इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन्। अब विदेशको खबर। अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ। ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी दिनुभएको छ। इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो, जसअनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो, तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ। राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ। अब खेल खबर। नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा चलिरहेको 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरूष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजी तर्फ स्वर्ण पदक जितेका थिए। त्यस प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काश्य सहित 7 पदक जितेको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो, बागलुङमा 1 जनाको ज्यान गयो। पश्चिम नेपालमा भोलि समय मुसलधारे वर्षाको सम्भावना, पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक, कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी संचालन, विभिन्न सड़क अवरोध कायमै। देशभर धेरैसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै, मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार, थप सैनिक कार्यवाही हुन सक्ने। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
3: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
3: एनबीएल सर्वसुलभ आवास कर्जा।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र नार्कसँग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। 2 दिनदेखि अविरल वर्षा रोकिएपछि काठमाडौँ उपत्यकाको जनजीवन आज बिहानदेखि सामान्य बन्दै गएको छ। हिजो र अस्तिको लगातार वर्षाका कारण प्रभावित बनेको सड़क आवत जावत, व्यापार व्यवसाय र दैनिक कामकाज वर्षा रोकिसँगै पूर्ण पुरानै लयमा फर्कन थालेको हो। जल तथा मौसम विज्ञान विभागले मौसममा केही सुधार देखिए पनि पूर्ण रूपमा ढुकाउने अवस्था भने नरहेको जनाएको छ। निरन्तरको वर्षाले जमीन गलेको र नदीनालाको बहावमा परिवर्तन आउन सक्ने भएकाले विशेष गरी नदीतटीय क्षेत्र र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षा गराउने प्रणाली मौसमी प्रणाली पूर्वबाट पश्चिमतर्फ सरेकाले अब देशका पश्चिमी भूभागमा सावधानी अपनाउन विभागको अनुरोध छ। यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुरको बोर्डे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलमा गाड़ीको आवत जावत बन्द गरेको छ। हिजो आएको बाढ़ीबाट सड़कको जमीन भाँसिएर पुल जोखिममा परेपछि गाड़ी आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले सम्यक महादानका लागि मूल समारोह समिति गठन गरेको छ। आगामी माघ 1 गते आयोजना हुने सम्यक महादानका लागि महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगलको प्रमुख संयोजकत्वमा 301 सदस्यीय मूल समारोह समिति र 37 सदस्यीय कार्यान्वयन समिति गठन गरेको हो। सम्यक महादान स्वयम्भूको भूइँखेलमा आयोजना हुनेछ। महादानका लागि कार्यान्वयन समिति अन्तर्गत पूजा दान तथा दाता देवता नियन्त्रण अभिलेखीकरण तथा प्रकाश संसद 3 वटा उपसमिति गठन गरिएको छ। महानगरले संघ बिहार बहाल गुठी तथा विभिन्न समुदायको सहभागितामा महादानलाई परम्परागत रूपमा सञ्चालन गर्ने जनाएको छ। हरेक 12 वर्षमा हुनुपर्ने यो महादान 2061 सालपछि काठमाडौँमा हुन सकेको छैन। समुदाय स्तरबाट आयोजना गर्न कठिन बन्दै गएपछि मौलिक अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले महानगरपालिकाले आयोजना गर्न लागेको हो। भाद्र शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको चन्द्रागिरीमा रहेको इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। इन्द्रजात्रा मनाएका भक्तजनले दिवंगत आफन्तको आत्माको चिर शान्तिको कामना गर्दै गए राती इन्द्रदह परिसरमा बत्ती बालेर जागरण बसेका थिए। आज बिहान इन्द्रदहमा स्नान गरी देवराज इन्द्र र गणेशको पूजा आराधना गरेका छन्। चन्द्रगिरी नगरपालिका 1 मा रहेको यस धार्मिक स्थलमा हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन स्नान पूजा आराधनाका लागि

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946400
4: र 9819327375।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 94-20-50-541।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
0: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98 4 33 47 262,
6: 98 10 55 55 85
4: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
7: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295-6779 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
0: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशन सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-00-62।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीमका दाइली।
12: सम्पर्क 0291400084 र 98040485827।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
12: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली, 98520558344 र 029560248।
12: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
16: आयो सबको घर घरमा।
17: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
17: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578041 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
8: खाँदबारी नगरपालिकाको अनुरोध।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी तङ्खुवा सभा।
7: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692189। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98615-39444
3: र 029590155।
5: More style, more design. Total Tailors.
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 029590667 र 98422667।
8: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, संखुवा सभा।
3: खादबारी नगरपालिकाको अनुरोध।
10: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगू रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 9843447262,
12: 9810555580
7: र वाट्सएप नम्बर 9852286646।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
16: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: भोटे कोशीको कहर एक महिनापछि पनि उस्तै पीड़ा उस्तै प्रतीक्षा बाढ़ीले बगायो बस्ती अझै टुङ्गिएन बेपत्ताको खोजी वीरतामोड़मा प्रतिबन्धित नेटवर्किङ र चिठाको जालो कानूनी कार्यवाही प्रभावहीन हजारौं सर्वसाधारण पीड़ित झापा गौराधकी इन्द्रकुमारीको आठको उडान मौरीको गुञ्जनमा आत्मनिर्भरता अस्ति घारको सफल यात्रा मौरी पालेर वर्षमा 6 लाखसम्म आमदानी थाइल्याण्डको राजधानी ब्याङ्ककमा लगातार भारी वर्षा अधिकांश क्षेत्र डुबानमा राजधानीका 50 जिल्लामा विपदको अवस्था घोषणा र एसियन खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा जापानसँगको खेल रद्द हुँदा अंक बाढ़ियो क्वार्टर फाइनलमा श्रीलंकासँग खेल्ने
1: निशुल्क ओपिडी सेवा सहित अब ओरोडेन्टल केयर प्रणालीमा भिजा सुनेर रगत आइरहने मुख तथा श्वास गनाउने मुख सम्बन्धी अन्य रोगहरूको उपचार दाँत भर्ने भिजाको अपरेशन दाँतमा खोल राख्ने कृत्रिम दाँत राख्ने दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने नमिलेको दाँतहरू मिलाउने बच्चाको दाँतको विशेष उपचार
2: अत्याधुनिक मेसिनबाट आरसीटी मुखको डिजिटल एक्सरे आरभीजी इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ
1: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ
2: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ
3: ओरो डेन्टल केयर प्रणाली दमकचो चोक छापा फोन नम्बर 0235 71 522
0: साझाको खबर परिक्रमाबाट म ग्रीष्माको नमस्कार खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेघर्जसँगै संखुवा सभाको खादबारीमा रहेको रेडियो संखुवा 95.5 मेघर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ खबर अब विस्तारमा रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढ़ी गएको एक महिना भएको छ गत भदौ 10 गते बिहान गएको सो अकल्पनीय बाढ़ीले रसुवा नुवाकोट धादिङ सहितका जिल्लाका विभिन्न स्थानमा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1453 जनाको अकालमा मृत्यु भएको छ भने 5550 जना अझै बेपत्ता छन् यसै गरी 13795 जनाको उद्धार गरिएको छ उद्धार गरिएका प्रभावितहरू आश्रय स्थलमा रहेका छन् बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत अन्य सेवाका लागि 3 वटै सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी अहोरात र तल्लीन बाढ़ीबाट 4 खर्ब 8 अर्ब 28 करोड़ रूपियाँ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ उक्त विपदको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार पुननिर्माण एवं पुनर्स्थापनाका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्नेछ विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन् यसका अतिरिक्त 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 वटा सोलर प्लान्ट प्रभावित भएका छन् 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुलमा क्षति पुगेकोमा 33 वटा बगेका छन् त्यस्तै 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ करिब 7,570 घर प्रभावित हुँदा 8,300 घर परिवार र करिब 40,000 जनसंख्या प्रभावित भएका छन् बाढ़ीका कारण उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बालीका साथै पशुपालन पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ त्यसै गरी 17 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत वितरण जारी छ भने खोलुङ्गे पुल पुननिर्माण तथा सड़क सञ्जाल मार्फत पहुँच जोड्ने लगायतका कार्य पनि द्रुत गतिमा अघि बढ़िरहेका छन् संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्कनु भएको छ अमेरिकाको न्यूयोर्कमा भएको महासभामा सहभागी भई प्रधानमन्त्री शाह शनिबार अपरान्न स्वदेश फर्कनु भएको हो प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले गृहमन्त्री सुधन गुरूङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले स्वागत गर्नुभएको थियो प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज 9 गते शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। त्यस लगतै उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्यूयर्क स्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएको थियो। 14 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभामा सहभागी भई प्रधानमन्त्री शाह गत असोज 6 गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयर्क तर्फ प्रस्थान गर्नुभएको थियो। कानूनी प्रतिबन्ध हुँदाहुँदै झापाको वृत्तामोडमा नेटवर्किङ व्यवसाय र विभिन्न नाममा चिट्ठा सञ्चालन गरी सर्वसाधारणबाट रकम उठाउने क्रम बढ़ेको गुनासो आएको छ। पीड़ितहरूले प्रहरी प्रशासनमा उजुरी गरे पनि मुख्य सञ्चालकसँग अनुसन्धान पुग्न नसकेको आरोप लगाएका छन्। एनके प्युरिफायर तथा एनके बेभरेजसँग सम्बन्धित गतिविधिबाट ठगिएको भन्दै केही दिन अघि पीड़ितहरू इलाका प्रहरी कार्यालय बिर्तामोड़ पुगेका थिए। त्यसपछि अन्य नेटवर्किङ कम्पनीबाट आफूहरू पनि पीड़ित भएको भन्दै केही व्यक्तिहरूले संचार माध्यमसँग गुनासो गरेका छन्। पीड़ितका अनुसार बिर्तामोड़मा एनके ब्रावो साक्षी अजम्बरी युटन एसकेडी यूएलसी हेल्दी लिभिङ र प्राइम वेलविङ लगायतका नाममा नेटवर्किङ गतिविधि सञ्चालन भइरहेको छ। आकर्षक आमदानी कमिशन पुरस्कार तथा महँगा उपहारको प्रलोभन देखाएर सदस्य बनाउने र नयाँ सदस्य थप्न लगाउने गरिएको उनीहरूको आरोप छ। त्यस्तै कार मोटरसाइकल फ्रिज तथा वाशिङ मेसिन लगायतका उपहारको प्रलोभनमा मासिक रकम उठाउने चिट्ठा कार्यक्रम समेत सञ्चालन भइरहेको बताइएको छ। केही साता अघि प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेर 41 जनालाई पक्राउ गरे पनि एकजनामाथि मात्र मुद्दा चलाइएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनबाट यस्ता शिक्षा कार्यक्रमका लागि अनुमति नदिएको बताइएको छ। स्थानीयका अनुसार विगतमा पनि वृत्तामोडमा शिक्षाका कारण विवाद र तनावका घटना भएका थिए। अहिले पुनः त्यस्तै गतिविधि बढ़ेको भन्दै प्रभावकारी अनुसन्धान र कार्यवाहीको माग गरिएको छ। सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। शनिबार बिहान उच्च बिन्दुमा पुगेको बहाव हालसम्म आइपुग्दा क्रमशः घटिरहेको हो। कोशी ब्यारेजमा शनिबार बिहान 5:15 सप्तकोशीको बहाव प्रति सेकेण्ड 3,16,795 क्यूसेक मापन गरिएको थियो। पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका 56 मध्ये 43 ढोका खोलिएका थिए। तर पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा कम भएसँगै नदीमा पानीको बहाव पनि क्रमशः घट्न थालेको हो। शनिबार दिउँसो 1:15 कोशी ब्यारेजमा पानीको बहाव 2,98,275 क्यूसेक मापन गरिएको सुनसरी प्रहरीले जनाएको छ। बहाव घटेसँगै ब्यारेजमा खोलिएका ढोकाको संख्या पनि 39 झारिएको छ। केही घण्टामै नदीको बहाव करिब 18,520 क्यूसेकले घटेको हो। बहाव घट्न थालेपछि सप्तकोशीमा जोखिम भने कायमै रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको बहाव अझै उच्च रहेकाले कोशीको पश्चिमी धारले कटान गरिरहेको सुनसरीको बराहा क्षेत्र नगरपालिका 6 र 9 पर्ने श्रीलंका टापुका बासिन्दा त्रसित छन्। पश्चिमी धारबाट पानी बस्तीको दिशातर्फ ओभरफ्लो हुन थालेपछि स्थानीय जोखिममा परेका हुन्। पूर्व र पश्चिम दुवैतर्फ कोशी नदीले घेरिएको श्रीलंका टापु बाढ़ी र कटानका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ। यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 कोशी नदीको पानी बस्तीमा पस्दा 17 घर परिवार प्रभावित भएका छन्। त्यस्तै उदयपुरको बेलका नगरपालिका 8 भाटेपुल क्षेत्रमा पनि कोशीले कटान गरिरहेको छ। नदीको बहाव उच्च रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ। हाल नदीको बहाव घट्ने क्रममा रहे पनि पहाड़ी तथा हिमाली क्षेत्रमा पुनः वर्षा भए बहाव बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। प्रशासनका अनुसार बहाव घट्दो क्रममा रहे पनि जोखिम कायमै रहेको हो। संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या आपसी समन्वय र असल अभ्यासबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा भेला हुने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज 22 र 23 विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनको तयारी कोशी प्रदेश सरकारले अघि बढ़ाएको जनाएको छ। सम्मेलनमा संघीयता सबलीकरणका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार संघ प्रदेश र स्थानीय तहबीचको समन्वय तथा प्रदेशहरूले भोगिरहेका साझा चुनौतीबारे छलफल हुनेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशहरूबीच अनुभव आदान प्रदान गर्दै विकास, आर्थिक समृद्धि र सुशासनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, आयोजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सरकारी अधिकारी सहभागी हुनेछन्। सम्मेलनका क्रममा प्रदेशहरूले अपनाएका सरल अभ्यास र समस्या समाधानका उपायबारे अन्तर्क्रिया गरिनेछ। साथै प्रदेशहरूबीच व्यापार प्रवर्धन, पर्यटन विकास र आपसी साझेदारीका सम्भावना खोजिनेछ। खबर परिक्रमामा अब ब्रेकको पालो।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोड्ने तथा मांसपेशी दुख्नु, वाकपाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। केही घारबाट शुरू भएको मौरी पालनले अहिले 80 घारको आकार लिएको छ। मौरीका घारसँगै उत्पादन बजार र आमदानी पनि बढ़ेको छ। झापाको गौरादह 5 स्कूल चौनकी 56 वर्षीय इन्द्रकुमारी श्रेष्ठको मौरी पालन अहिले उहाँको परिवारको आमदानीको भरपर्दो आधार मात्र बनेको छैन, इलामदेखि काठमाण्डौसम्म पुग्ने स्थानीय उत्पादनको पहिचान समेत बनिरहेको छ। एक रिपोर्ट।
3: झापाको गौरादह नगरपालिका 5 स्कूल चौकी 56 वर्षीय इन्द्रा कुमारी श्रेष्ठ केही घरबाट शुरू भएको वहाँको मौरी पालनको यात्रा अहिले 80 घरसम्म पुगेको छ। मौरीका घर बढेसँगै उत्पादन र बजार पनि विस्तार भएको छ। गौरादहमा उत्पादन भएको मह झापामै सीमित छैन, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ।
4: मौरीमा 80 घर छन्। यो मेली फेर छ अनि सेरेमा 500 घर गरेर 50-80 घर छन्। स्थानीय चल्छ धेर जसो। अनि यो हाम्रो नमुना पाहुना घरमा विभिन्न ठाउँबाट आउनुहुन्छ, उहाँहरूले त्यो हामी अब उहाँहरूलाई एउटा आफ्नो भएको उत्पादन भएको उहाँहरूलाई चखाउँछौँ। चखाएपछि उहाँहरूले लानुहुन्छ होइन, लानुहरू एक दुई केजी दुई चार केजी गर्दै गर्दै सबैजनाहरूको उपस्थिति हुन्छ, त्यहीँबाट खपत हुन्छ धेरै। अनि त्यसपछि हाम्रो रहेको म आफन्तहरू भोजपुर जान्छ अनि काठमाडौँ बढी जान्छ। काठमाडौँ पनि आफन्तहरूले उहाँ चाहिँ अलिक चिसो ठाउँ भएकोले यो मन तातो पानीसँग चाहिँ उहाँहरू चियाको साटो खानुहुँदो रहेछ।
3: सानो लगानी गरेर अघि बढाइएको व्यवसायबाट अहिले खर्च कटाएर वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुने गरेको श्रेष्ठ बताउनुहुन्छ। इन्द्र कुमारीको मौरी पालनले उहाँलाई मात्रै रोजगारी दिएको छैन, उहाँका श्रीमान सहित थप 3-4 जनाको दैनिकी पनि यही व्यवसायसँग जोडिएको छ। आमदानीले घर खर्च धानिएको छ, केही रकम बचत पनि भएको छ र त्यही बचतलाई फेरि व्यवसाय विस्तारमा लगाउँदै जानु भएको छ इन्द्र कुमारीले।
4: आमदानी त अहिले त राम्रै हुँदैछ, आमदानी देखिँदैछ, मिल्दैछ। तर आमदानीमा अहिले यो यसैलाई थपन थापन होइन, यसैलाई थप्छ, अलिअलि आउँछ होइन, अनि यसैलाई फेरि बढाउने काम चाहिँ गरिँदैछ। यहाँ चाहिँ अहिले नियमित चाहिँ 4 जना छ रेखदेख गर्ने। अहिले यो सिजनमा चाहिँ त्यति ठिकठिकै हो, रेखदेख गर्नु पर्दैन। अब यो चारो अनि अब मर्गल सर्गल आउँछ त्यस्तैलाई चाहिँ यसो रेखदेख गर्ने हो।
3: फुल फुलेपछि मात्रै मौरी आउँदैनन्, त्यसका लागि मौरीलाई जोगाउनु पर्छ, घरको हेरचाह गर्नुपर्छ र मौसमसँगै चल्नुपर्छ। अन्य समस्या चाहिँ के पर्दो रहेछ मौरी पालनमा?
4: धेरै समस्या नि यो अब अहिले यहाँ राखेको छ, अब बचाउन गाह्रो, यो बाहिरी किराहरूको आक्रमणहरू स्याहार आउँछ एउटा सबसेभन्दा। अनि मौसम सबैभन्दा चाहिँ मौसमले साथ दिनु पर्दो रहेछ। तोरीको बेला पनि हुसे लाग्यो भनेदेखि मह काट्नै सकिँदैन, मौरीहरू झिझी गरेर निक्लिँदै निक्लिँदै रहेनछ, एकदम मौसम खोल्नु पर्दो रहेछ। अनि अब जङ्गली लिने बेलामा ठ्याक्कै यो फागुन चैतमा यस्तोको यो चैते पानीले हाम्रो सर्वनाश भनौँ न, 17-18 सय केजी महको अनुमान गरिरहेथ्यौँ, त्यो चाहिँ अहिले थोपो लिन पाइएन।
3: उहाँका लागि मौरी पालन निरन्तर मेहनतको यात्रा हो। आज उहाँका 80 घरमा गुन्जिरहेका मौरी केवल मह उत्पादनका माध्यम होइनन्, ती उहाँको मेहनत, आत्मनिर्भरता र आफ्नै खुट्टामा उभिने अथोटका प्रतीक बनेका छन्।
2: केही दिनदेखि निरन्तर वर्षा भइरहँदा इलामको जनजीवन प्रभावित बनेको थियो। वर्षाका कारण सड़क तथा बजार क्षेत्रमा चहल पहल समेत केही घटेको थियो। कतिपय स्थानमा आवतजावतमा समेत असहजता सृजना भएको थियो। तर वर्षा रोकिएर मौसम खुलेसँगै इलामको जनजीवन सामान्य बन्दै गएको छ। मौसम खुलेसँगै सड़कमा मानिसहरूको चहल पहल बढ़ेको छ भने व्यावसायिक क्षेत्रमा समेत नियमित गतिविधि फर्कन थालेका छन्। डाँडाकाँडा र चियाबारीको दृश्य भने अझ आकर्षक देखिएको छ। विशेष गरी इलामको चियाबारी क्षेत्रमा वर्षापछिको दृश्य निकै आकर्षक देखिएको छ। चियाका मुना तथा पातमा टल्किएका पानीका थोपा घामको किरणमा चम्किँदा चियाबारीको सौन्दर्य थप खुलेको देखिन्छ। वर्षाले धुलेका र ताजा बनेका हरियालीले इलामको परिचित पहाड़ी सौन्दर्यलाई झनै जीवन्त बनाएको छ। केही दिनसम्म लगातार वर्षाका कारण घर तथा कार्यालयमै सीमित भएका स्थानीयवासी समेत मौसम खुलेपछि बाहिर निस्कन थालेका छन्। बजार क्षेत्रमा चहल पहल बढ़नुका साथै आसपासका क्षेत्रमा घाम ताप्ने र खुलेको मौसमको आनन्द लिनेहरू देखिन थालेका छन्। इलामको मौसममा आएको यो परिवर्तनले स्थानीय पर्यटन गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपाली कंग्रेसको महाधिवेशन अन्तर्गत अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय स्तरका अधिवेशन आयोजना गरिएको छ। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्व निर्धारित तालिका अनुसार शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको हो। असोज 13 गतेभित्र अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको कंग्रेस निर्वाचन समितिले जनाएको छ। कंग्रेसको अधिवेशन प्रक्रिया असोज 3 गते वड़ा अधिवेशनबाट शुरू भएको थियो। कंग्रेसको केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाण्डुमा गर्ने यस अघि नै तय भइसकेको छ। दमक ज्येष्ठ अभिभावक सेवा समाजले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। ज्येष्ठ अभिभावकको सहारा युवाहरूको अभिभारा भन्ने मूल नाराका साथ 2080 सालमा स्थापना भएको समाजले साधारण सभाको अवसरमा दमक नगरपालिकाका 10 वडाबाट सहभागी करिब 50 ज्येष्ठ आमा बुबालाई सम्मान गरेको छ। दमक 6 स्थित पशुपति मन्दिरको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले गर्नुभएको थियो। कार्यक्रममा समाजले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो। खबर परिक्रमामा पुनः ब्रेकको पालो।

0: को वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: ब्रेकपछि पुनः स्वागत छ। अब एउटा देश बाहिरको प्रसंग। थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै 50 जिल्लामा विपदको अवस्था घोषणा गरिएको छ। विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन्। बैंककका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा करिब 300 मिलिमिटर वर्षा भइसकेको छ। सन् 2011 थाइल्याण्डमा आएको भीषण बाढ़ीका कारण 500 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो भने लाखौं घरमा क्षति पुगेको थियो। बिहिबार दिउँसोदेखि लगातार जसो वर्षा भएपछि बैंककका सड़क डुबानमा परेका छन्। राजधानीका नहरमा पानीको सतह बढ़दा नहर आसपासका धेरै घर र रेस्टुरेन्टमा पानी पसेको छ। दक्षिण पूर्वी क्षेत्रमा पर्ने अन्नुतुनका स्थानीय बासिन्दाहरू घुँडासम्म आउने बाढ़ीको पानीमा हिँडिरहेका देखिएका छन्। कतिपयले घर सुरक्षित राख्न बालुवाले भरिएका बोरा पनि तयार गरिरहेका थिए। बैंककका गवर्नरले राजधानीको पूर्वी क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएको बताउनु भएको छ। उहाँले थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। नहर आसपास बसोबास गर्ने मानिसहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै उहाँले राजधानीका सबै नहर लगभग भरिसकेको बताउनु भएको छ। अब खेल खबर। बीसौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। वर्षाका कारण खेल शुरू हुन ढिला भएको थियो। करिब एक घण्टा ढिला शुरू भएको खेल 15 ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा शुरू भएको थियो र पिचलाई कभरले ढाकिएको थियो। वर्षाकै कारण दोस्रो इनिङ शुरू हुनै सकेन। यो नतिजासँगै नेपाल समूह एमा दुई खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान दुई खेलमा 2 अंकका साथ उपविजेता बनेको छ। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ। अफगानिस्तानले भारतसँग खेल्नेछ। खबरका क्रमहरू सकिएका छन्। अन्त्यमा मुख्य प्रसंगहरू पुनः एकपटक। भोटे कोशीको कहर, एक महिनापछि पनि उस्तै पीड़ा उस्तै प्रतीक्षा। बाढ़ीले बगायो बस्ती, अझै टुंगिएन बेपत्ताको खोजी। मृतामोडमा प्रतिबन्धित नेटवर्किङ र चिट्ठाको जालो, कानूनी कार्यवाही प्रभावहीन, हजारौं सर्वसाधारण पीड़ित। झापा गौराधहकी इन्द्रकुमारीको 8 उड़ान, मौरीको गुञ्जनमा आत्मनिर्भरता। 80 घारको सफल यात्रा, मौरी पालेर वर्षमा 6 लाख सम्मानदानी। थाइल्याण्डको राजधानी बैंकक लगातार भारी वर्षा, अधिकांश क्षेत्र डुबानमा। राजधानीका 50 जिल्लामा विपदको अवस्था घोषणा। र एसियन खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा, जापानसँगको खेल रद्द हुँदा अंक बाढ़ियो, क्वार्टर फाइनलमा श्रीलंकासँग खेल्ने। हवस् त, यसका साथै खबर परिक्रमा आजलाई यति नै। प्रविधि संयोजनमा रंजुसँगै म ग्रीष्मा पनि आज्ञा माग्छु। नमस्ते, शुभ सन्ध्या।
3: दाँतका बिरामीहरूका लागि खुशीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक झापा। फोन नम्बर 98 16।
3: This is Radio Sankhuasubha 95.5 MHz।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295751147।
2: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasabha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
7: नेक्स्ट कांतिपुर डायरी।

लगातारको वर्षापछि विभिन्न स्थानमा सड़क अवरूद्ध, पानीको बहाव बढ़ेपछि पूर्वी नवलपरासीको त्रिवेणी स्थित गण्डक ब्यारेजका सबै ढोका खोलिए। वर्षाका कारण सप्तरी र नवलपरासीका केही वस्तु डुबानमा, बाढ़ी पहिरोबाट दुईजनाको मृत्यु। मध्यपूर्वको तनावपछि नयाँ श्रम स्वीकृति लिएर खाड़ी मुलुकमा रोजगारीका लागि जानेको संख्या आधाभन्दा बढ़ीले घट्यो, देशभित्र रोजगारी भने खुम्चिँदै। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा आत्मघाती बम विस्फोटमा कम्तीमा 11 जनाको मृत्यु, 30 जना घाइते। र जापानमा जारी एसियाड अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा प्रवेश, सेमी फाइनल पुग्न श्रीलंकासँग खेल्नुपर्ने।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा। लगातारको वर्षापछि विभिन्न जिल्लामा बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध भएका छन्। केही जिल्लामा बस्तीहरू डुबानमा परेको जानकारी प्राप्त भएको छ। बीपी राजमार्गको काभ्रे खण्ड अन्तर्गत चौकी डाँडादेखि नेपाल थोकसम्म 8 ठाउँमा सड़कमा क्षति पुगेको छ। 3 दिनदेखि लगातारको वर्षाका कारण चौकी डाँडा, कटुन्जे, पिप्ले र माम्ती क्षेत्रमा डाइभर्सन बगाएको छ। 400 बेसी दाउने र माम्ती क्षेत्रमा पहिरो खसेर सड़क प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार क्षतिग्रस्त 8 स्थान मध्ये 5 ठाउँमा डाइभर्सन बगेर सड़क बन्द भएको छ भने 3 ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। उता कर्णाली प्रदेशभित्रका 6 सड़क खण्ड अवरूद्ध भएका छन्। प्रहरीका अनुसार 6 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने सल्यानको 1 खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। कालीकोटको गमने खोला र भीम भन्ने स्थान तथा जाजरकोटको लेवाभीरमा भित्री सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै हुम्लाको खाम्चामा कर्णाली करिडोर र जुम्लाको नागमा जुम्ला सड़क खण्ड तथा मुगुको गमगढ़ी नामगा खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छन्। सल्यान स्थित राप्ती राजमार्ग भने एकतर्फी सञ्चालन भइरहेको बताइएको छ।
1: यसैबीच वर्षा हुन छाडेपछि खोटाङमा भोलिदेखि यातायात सञ्चालन हुने भएको छ। गत बिहिबार रातीदेखि बन्द यातायात आइतबारदेखि सुचारू हुने भएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ खोटाङका अध्यक्ष रामहिङमाङका अनुसार वर्षाका कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि बन्द गरिएको यातायात सञ्चालन गर्ने निर्णय गरिएको हो। यातायात बन्दका कारण काठमाडौँ तथा तराईका जिल्लामा जान नपाएपछि यात्रु मारमा परेका छन्। यसैबीच सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमान नगर कंकालिनी नगरपालिकामा गरी 157 घर डुबानमा परेका छन्। सप्तकोशी नदीको बाढ़ी पसेर तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 17 घर डुबानमा परेका छन्। घर घरमा बाढ़ी पसेपछि खाद्यान्नमा समेत क्षति पुगेको छ। बाढ़ी घरमा पसेपछि वृद्ध वृद्धा र बाल बालिकालाई कोशीको पश्चिमी तटबन्धमा सुरक्षित स्थानमा राखिएको छ। यसैबीच लगातारको वर्षासँगै नारायणी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँ पालिका 5 स्थित सुस्ता बस्तीमा फँसेका 29 जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। बाढ़ीले घर जलमग्न भएको र सुरक्षित स्थानसम्म आउन नसक्ने अवस्थामा रहेका उनीहरूलाई खोजेर सुरक्षित ठाउँमा ल्याइएको सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले बताए। बाढ़ीका कारण सो क्षेत्रका 200 भन्दा बढ़ी घर डुबानमा परेको हाम्रा सहकर्मीले जनाएका छन्।
0: यस्तै लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि पूर्वी नवलप्रासीको त्रिवेणी स्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। ब्यारेजमा पानीको बहाव बढ़दै गएपछि नेपाल र भारततर्फका सबै ढोका खुलिएको हो। नदीको सतह खतराको संकेत नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका 36 ढोका खोलिएको पूर्वी नवलप्रासीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाले बताए। बाढ़ीका कारण पूर्वी नवलप्रासीको कावासिती 17, मल्ठारी र गैंडाकोट 2 डुबान भएको छ भने पश्चिम नवलप्रासीको सुस्तामा बाढ़ी पसेको छ। नारायणी नदीको बाढ़ीले क्षति पुर्याउन सक्ने भन्दै पूर्वी र पश्चिम नवलप्रासी प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धारका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ। यस्तै कोशी नदीको बाढ़ीमा डुबेर सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिका 13, गोबरगढ़मा 1 बालकको मृत्यु भएको छ। स्थानीय सुरेश यादवका

0: पाँच वर्षीय छोरा विवेक यादवको वाडीमा डुबेर मृत्यु भएको वडाध्यक्ष कुशेश्वर यादवले बताएका छन्। कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
1: कान्तिपुर सविस्तार।
0: मध्यपूर्वको तनावपछि नयाँ श्रम स्वीकृति लिएर खाड़ी मुलुकमा रोजगारीका लागि जाने नेपालीको संख्या आधा भन्दा बढ़ीदै घटेको छ। बेतलबी विदामा फर्किएका र विदेश जान नसकेका युवालाई ठेक्ने क्षमता स्वदेशी श्रम बजारसँग छैन। खाड़ीबाट फर्किएका श्रमिकलाई समेट्ने पर्याप्त आन्तरिक रोजगारी, सिप उपयोग र सामाजिक सुरक्षा प्रणाली नहुँदा बेरोजगारी, रेमिट्यान्स तथा युवाको भविष्यमा थप दबाव पर्ने देखिँदैछ। कान्तिपुर कर्मी होम कार्कीले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
2: धरानका अरूण राई आबुधाबीको पाँच तारे होटलबाट आउने फोन पर्खिरहेका छन्। त्यहाँ सेफ रहेका उनलाई अमेरिका, इजरायल र इरान बीच युद्ध शुरू भए लगत्तै तीन चार महिनापछि फेरि बोलाउने भन्दै बेतलबी विदामा घर पठाइएको थियो। उनी घर आएकै छ महिना भइसक्यो, उताबाट फोन आएको छैन। उनले भने फोन आउला कि भनेर पर्खिबसेको छु। राईले अहिले हरेक महिना 7,000 दिराम अर्थात करिब पौने 3,00,000 रूपियाँ तलब गुमाइरहेको बताए। अमेरिका, इजरायल र इरान बीच गत 16 फागुनमा युद्ध शुरू भएपछि खाड़ी क्षेत्रको अर्थतन्त्र, श्रम बजार र राई जस्ता हजारौं नेपाली सहित आप्रवासी श्रमिकको रोजगारी संकटमा परिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरू मध्ये झण्डै 60% यही क्षेत्रमा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा झण्डै 19,00,000 नेपाली कार्यरत छन्। पश्चिम एसियाको तनावपछि त्यहाँ कार्यरत कति नेपाली रोजगार गुमाएर वा बेतलाबी विदामा फर्किएका छन् भन्ने यकिन विवरण सरकारसँग छैन। वैदेशिक रोजगार विभागका अनुसार युद्ध शुरूको गत फागुनदेखि भदौसम्म नयाँ श्रमिक भर्ना हुने संख्या 52.12% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षको फागुनदेखि भदौसम्म नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,28,165 थियो। गत फागुनदेखि भदौसम्म जानेको संख्या 1,09,249 सीमित भएको छ। कतारका लागि पूर्व राजदूत नारदनाथ भारद्वाजले खाड़ीको अर्थतन्त्र नै अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा निर्माण र लगानीमा निर्भर रहेको बताए। खाड़ी क्षेत्रमा श्रमिक मागमा सबैभन्दा ठूलो गिरावट प्रमुख गन्तव्य यूएईमा 59.05% छ। त्यसपछि साउदी अरबमा 57.02%, कतारमा 35.08%, कुवेतमा 42.93% र बहराइनमा 45.49% गिरावट छ। युद्धको कम असर परेको ओमानमा भने 24.33% बढ़ेको छ। खाड़ी क्षेत्रमा 2,000 भन्दा बढ़ी रोजगारदाता कम्पनीलाई श्रमिक पठाइसकेको प्याराडाइज इन्टरनेशनल प्रणालीका प्रबन्ध निर्देशक नवराज केसीले युद्धपछि श्रम बजार खुम्चिएको बताए। अहिले पुराना श्रमिक श्रम इजाजत नवीकरण गरेर पुरानो कम्पनीमा पनि फर्किरहेका छन्। तर श्रम इजाजत नवीकरण पनि पहिले जसरी भइरहेको छैन। वैदेशिक रोजगारीमा गइरहेको युवा शक्ति रोकिँदा यसले आन्तरिक श्रम बजारमा झन दबाव पर्ने देखिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको प्रतिवेदन अनुसार खाड़ी क्षेत्रको श्रम बजार नै ठूलो जोखिमको दबावमा छ। खाड़ी क्षेत्रको संकट लामो समयसम्म रहयो भने सबैभन्दा पहिले र सबैभन्दा बढ़ी असर निर्माण, सेवा, यातायात, होटल तथा अन्य कम सिप आवश्यक पर्ने क्षेत्रमा कार्यरत अध्यक्ष श्रमिकको बेरोजगारी दर 3.5 बिन्दुले बढ़ने अनुमान प्रतिवेदनले गरेको छ। इरान समर्थित यमनको हुती विद्रोहीले साउदी अरबको मुख्य शहर रियाद, जेदा, मक्का लगायत क्षेत्रमा आक्रमण गरेपछि ती क्षेत्रमा काम गरिरहेका नेपाली सुरक्षा दबावमा छन्। उनीहरू आफ्नो रोजगारी निरन्तरता हुन्छ कि सुरक्षाको कारणले घर फर्किनु पर्ने हो भनेर चिन्तित छन्। रोइटर्सका अनुसार साउदीको पूर्व पश्चिम तेल पाइपलाइनमा आक्रमण हुँदा तेल ढुवानीमा अवरोध आएको छ र त्यसले विश्व आपूर्तिमा असर पर्ने चिन्ता बढ़ेको छ। हजारौं नेपाली कार्यरत साउदीको नियम र रेड सी परियोजना पनि प्रभावित छन्। प्याराडाइजका प्रबन्ध निर्देशक केसीले खाड़ीको अर्थतन्त्र पहिलेकै गतिमा नफर्किएसम्म नयाँ श्रमिक भर्ना पनि पहिलेकै अवस्थामा फर्किन कठिन देखिएको बताए। विश्व बैंकले ऊर्जा तथा खाद्यान्नको मूल्य वृद्धि व्यापारमा गिरावट, पर्यटनमा कमी, रेमिटेन्स घट्ने, सरकारी वित्तीय दबाव बढ्ने तथा जनसंख्याको विस्थापन जस्ता असरहरू थप गहिरिने सम्भावना रहेको जनाएको छ। विश्व ब्याङ्कले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक मध्ये 77.3% खाडीमा रहेकाले युद्ध लम्बिँदा श्रम माग र रोजगारीमा आउने परिवर्तनबाट रेमिटेन्स प्रभावित हुने जोखिम उच्च रहेको चेतावनी दिएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार नेपालमा आउने 40-45% रेमिटेन्स खाडी क्षेत्रबाट आउने गरेको छ। खाडी युद्ध शुरू भएको 7 महिनामा नयाँ श्रमिक भर्नामा आधा संख्या घटे पनि नेपालको रेमिटेन्समा तत्काल गिरावट देखिएको छैन। गत आर्थिक वर्ष मुलुकमा 23.63 अर्ब रूपियाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 37.1% बढ़ी हो। राष्ट्र ब्याङ्कका प्रवक्ता गुरूप्रसाद पौडेलले श्रमिक जाने संख्या घट्दै गए पनि रेमिटेन्समा तुरन्तै असर नदेखिने बताए। युवा श्रम तथा रोजगार मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा रोजगारी खोजीका लागि नाम दर्ता गराउने बेरोजगारीको संख्या 7,45,000 भन्दा बढ़ी छ। यो 7,746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा बेरोजगार दर्ता संख्या हो। आन्तरिक श्रम बजारमा उपलब्ध जनशक्तिलाई सिप अनुसारको उत्पादनशील रोजगारीमा जोड्न नसकिरहेका बेला विकल्पमा हेरिएको वैदेशिक रोजगारीमा गएका श्रमिक नै कटौतीमा परेर फर्किनु परेको छ। रोजगार सम्बन्धी विज्ञ युवराज बस्नेत शिक्षित सिपयुक्त र आर्थिक रूपान्तरण गर्न सक्षम युवाले उत्पादनशील रोजगारीको अवसर नपाउँदा दिशाहीन भएर विदेश जानुपर्ने अवस्था सिर्जना भइरहेको बताउँछन्। विश्व ब्याङ्कका अनुसार हरेक वर्ष करिब 5,00,000 युवा नेपाली श्रम बजारमा प्रवेश गर्छन्। तर सिप उत्पादकत्व र श्रम बजारको आवश्यकता बीचको अन्तरका कारण शिक्षा प्रणालीले पनि ती युवालाई रोजगारीका लागि पर्याप्त रूपमा तयार गर्न सकेको छैन। बस्नेतका अनुसार करिब 90% रोजगारी सिर्जना गर्ने निजी क्षेत्रको भूमिका लगानी, उद्योग विस्तार र श्रम उत्पादकत्वमा सुधार गर्ने प्रभावकारी कार्यक्रम अझै लागू गरिएको छैन। चालू आर्थिक वर्षमा नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार, सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गर्ने गरी वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरेर अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइने सम्मको नीति तथा कार्यक्रम सरकारले ल्याएको छ। श्रम मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई आन्तरिक श्रम बजारमा नै स्थापित गर्न सहयोग पुर्याउने गरी कार्यक्रम बनाउने आन्तरिक छलफल चलिरहेको बताइन्। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी होम कार्कीका साथमा दीपशिखा रेग्मी।
3: ओहो जेठा, बजार हिँड कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र झिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, हुला सस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला सस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
4: त्यसो भए त म हुला सस्ता पाता नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले काठमाण्डौको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप ड्याम सुरक्षित रहेको जनाएको छ। मन्त्रालय मातहतको सिंचाई विभाग अन्तर्गत पर्ने नागमती तथा धाप बाँध आयोजनाले विज्ञप्ति जारी गर्दै काठमाण्ड उपत्यकामा सुक्खायममा पानीको आवश्यकता पूरा गर्न बनाइएको धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो। भारी वर्षापछि धाप ड्यामको अवस्थाबारे प्रश्न उठेपछि आयोजना ले अवस्थाबारे जानकारी गराएको हो। आयोजनाले बाँध क्षेत्रमा केही दिन अघि देखिएको जोखिम पनि पूर्ण रूपमा हटेको वस्तु स्थितिकै भिडियो सार्वजनिक समेत गरेको छ। आयोजनाका अनुसार निरन्तरको मनसून जन्ने वर्षाका कारण जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाव बढ़ेपछि प्राविधिक टोलीले बाँधको अवस्था, जल सतह तथा पानीको आवागमनमाथि नियमित निगरानी गरिरहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81औं महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन असोज 6 गते न्यूयोर्क गएका थिए। उनी कतारको दोहा हुँदै न्यूयोर्कबाट काठमाडौँ फर्किएका हुन्। शाहले महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनबाट जोखिममा परेका मुलुकमा परेको प्रभाव, नेपालले भोगेका पछिल्ला विपद र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पहल बढ़ाउनुपर्ने विषय उठाएका थिए। महासभाका क्रममा उनले विभिन्न देशका नेता तथा अधिकारीहरूसँग भेटघाट पनि गरेका थिए। परराष्ट्र मन्त्री शिशिर खनालसहित नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यले महासभाका सम्बन्धित बैठकमा सहभागिता जारी राखेका
1: ताक्लाकोटमा भएको चीन नेपाल सीमा बैठकमा हिमतालको अध्ययन, विपद तथा सीमा सुरक्षा सम्बन्धी सूचना नियमित आदान प्रदान गर्ने सहमति भएको छ। नेपाली पक्षले सीमावर्ती नागरिकको आवाजाही सहज बनाउन मानसरोवर यात्राका लागि अनुमति दिन तथा

0: सयमा छलफल भएको हो। पुलान काउन्टीको ताक्लाकोट बजारमा भएको यस वर्षको बैठकमा सीमा क्षेत्रमा देखिएका समस्या, सुरक्षा, सूचना आदान प्रदान, विपदका बेला समन्वय तथा स्थानीय स्तरमा नेपाल चीन सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको बैठकमा सहभागी बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए।
1: सरकारले 13 देशका लागि राजदूत पदमा नियुक्तका लागि सिफारिश गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेश गर्न संसदीय सुनवाई समितिले आह्वान गरेको छ। समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबूत प्रमाणसहित रितपूर्वक उजुरी दिन सकिने बताइएको छ। सूचना पहिलो पटक प्रकाशित भएका मितिले 10 दिनभित्र संघीय संसदको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनवाई समितिले जनाएको छ।
0: सरकारले नेपाली सेनाको रेखदेखमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न विधेयक संसदमा दर्ता गराएको छ। विश्वविद्यालयले सैनिक तथा गैर सैनिक अधिकारीहरूलाई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, भू राजनीति र सामरिक विषयमा स्वदेशमै उच्च शिक्षा तथा नेशनल डिफेन्स कोर्स उपलब्ध गराउने व्यवस्था गरेको छ। कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको सामग्री अबका क्रममा।
2: सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि छ। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएको छ। संसदबाट उक्त विधेयक पारित भएपछि सुरक्षासँग सम्बन्धित नयाँ विश्वविद्यालय सञ्चालनमा आउनेछ। विश्वविद्यालय स्थापनाको तयारी पछिल्ला वर्षदेखि भइरहेको छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न 2076 राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश जारी भएको थियो। त्यसयता हरेक वर्ष सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापनाको विषय पर्दै आएको छ। सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्माको अध्यक्षतामा गठन भएको समितिले विश्वविद्यालयलाई आवश्यक पूर्वाधारहरूको तयारी थालेको थियो। बनेपाको पेरुङ डाँडामा विश्वविद्यालयका लागि आवश्यक पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले विश्वविद्यालयको स्थापनापछि सुरक्षा निकाय तथा यस क्षेत्रको नीति निर्माणमा संलग्न हुने रणनीतिक तहका नेतृत्वलाई आवश्यक कोर्स स्वदेशमै हुने बताए। उनले भने पूर्वाधार निर्माण समिति गठन भएपछि विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम, विधेयक निर्माण सहित अन्य आवश्यक तयारीहरू त्यस समितिबाट भएको छ। नेपाली सेनामा प्रथम श्रेणी फुल कर्नेलदेखि माथिका अधिकारीहरूले नेशनल डिफेन्स कोर्स गर्दै आएका छन्। उक्त कोर्सका लागि सैन्य अधिकारीहरूलाई भारत, चीन, बंगलादेश, पाकिस्तान, केन्या, बेलायत, अमेरिका लगायत देशमा पठाउने गरिन्छ। प्रधान सेनापति अशोक राज सिग्देलले पनि नेशनल डिफेन्स कोर्स एनडीसी चीनबाट गरेका हुन्। रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम भण्डारीले विश्वविद्यालय स्थापनापछि सुरक्षा तह तथा भू राजनीतिक मामिला सम्बन्धी उच्च शिक्षा नेपालमै शुरू हुने बताए। सैनिक तथा गैर सैनिक अधिकारीहरूलाई भू राजनीतिक संवेदनशीलता र बदलिदो सुरक्षा चुनौती सामना गर्न स्वदेशमै विशिष्टीकृत उच्च शिक्षा दिने उद्देश्य विश्वविद्यालयको रहेको उनको भनाइ छ। नेपाली सेना सहित अन्य सुरक्षा निकाय तथा निजामती सेवाका उच्च अधिकारीलाई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, सामरिक महत्वका विषयदेखि वार कलेज सम्बन्धी कोर्स देशभित्रै गराउने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि विधेयकमा उल्लेख छ। विश्वविद्यालय सञ्चालनमा आएपछि अन्य देशका सैनिक तथा गैर सैनिक सुरक्षा अधिकारीहरू पनि अध्ययनका लागि नेपाल आउने विश्वास लिइएको छ। सुरक्षा कोर्सका लागि बाहिरिने विदेशी मुद्रा बचत हुने तथा अध्ययनका लागि नेपाल आउने विदेशीबाट डलरमा आमदानी हुने विधेयकमा उल्लेख छ। राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्च स्तरीय अध्ययन, अध्यापन र अनुसन्धान मार्फत राष्ट्रिय हितको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न सक्षम, दक्ष र जिम्मेवार स्वदेशी तथा विदेशी मानव स्रोत उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहने विधेयकमा भनिएको छ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता गराइएको उक्त विधेयकमा सुरक्षा तथा सामरिक मामिलामा नीति निर्माण गर्दा सरकारलाई प्रमाणमा आधारित तथ्यहरू सहितको राय सुझाव दिने जिम्मेवारी पनि उक्त विश्वविद्यालयलाई तोकिएको छ। देशको सुरक्षा कूटनीतिलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य विधेयकले दिएको छ। विश्वविद्यालय सञ्चालनको विषय शिक्षा मन्त्रालय मार्फत हुनुपर्ने भनेर सरकारभित्र लामो बहस समेत चलेको थियो, तर सैन्य विषयसँग सम्बन्धित कोर्स भएकाले यसलाई नेपाली सेना र रक्षा मन्त्रालयसँग जोड़िएको छ।

0: यसलाई अन्तिम रूप दिने कार्यमा संलग्न रक्षा मन्त्रालयका कानून महाशाखा प्रमुख शम्भुराज रेग्मीका अनुसार विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेर आवश्यकता अनुसार सशस्त्र वा नेपाल प्रहरीले पनि कलेज सञ्चालन गर्न पाउने प्रावधान विधेयकमा राखिएको छ। विश्वविद्यालय अन्तर्गत अध्ययन संस्थान महाविद्यालय र केन्द्र सञ्चालन हुनेछ। महाविद्यालय विश्वविद्यालयको आंगिक शिक्षण संस्थाका रूपमा रहनेछ। केन्द्रले थिंक ट्याङ्कका रूपमा काम गर्नेछ। विश्वविद्यालय स्थापनाले सामरिक तथा रक्षा मामिलामा नेपालकै मौलिक ज्ञानको विकास हुने तथा विदेशी परामर्शदातामाथिको निर्भरता घट्ने विधेयकको आर्थिक टिप्पणीमा उल्लेख छ। प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने प्रस्ताव छ। रक्षा, प्रतिरक्षा, सामरिक अध्ययन, रणनीतिक अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय कानून वा कूटनीतिक सम्बन्धी विषयका अनुभवीलाई उपकुलपति बनाइनेछ। सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर गरेको र 20 वर्षको अनुभव प्राप्त व्यक्ति उपकुलपतिका लागि योग्य हुनेछन्। उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि प्रधान सेनापति अध्यक्ष रहेको सिफारिश समिति गठन हुनेछ। सिफारिश समितिमा प्राज्ञिक परिषदबाट कुलपतिले मनोनयन गरेको एकजना र सैनिक तालिम महानिर्देशक नेपाली सेना सदस्य सचिव हुनेछन्। शिक्षाधिकृत पदमा प्रधान सेनापतिको सिफारिशमा नेपाली सेनाका बहालवाला उपरथी मध्येबाट सरकारले खटाउने व्यवस्था गरिएको छ। शिक्षाधिकृत विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने महाविद्यालयको प्रमुख हुनेछन्। उपकुलपति, रजिस्ट्रार, डीन र केन्द्र प्रमुखको पदावधि 3 वर्षको हुनेछ। उनीहरूलाई पुनः एकपटक नियुक्ति गर्न सकिने प्रावधान विधेयकमा छ। विश्वविद्यालयको परीक्षा प्रणाली तथा पाठ्यक्रम पछि तोकिनेछ। विश्वविद्यालयले नेपाली सैनिक कमान तथा स्टाफ कलेज, नेपाली सैनिक वार कलेज, नेपाली सैनिक प्रतिष्ठान, सशस्त्र प्रहरी बलको कमान तथा स्टाफ कलेज, नेपाल प्रहरीको स्टाफ कलेज वा सुरक्षा निकायका अन्य शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
2: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: ओहो जेठा, बजार हिट कि क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
5: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
6: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
5: त्यसो भए त

0: को मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
7: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुजुर्ग बाटो दूरसञ्चार जाने बाटो।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका भित्रैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520160580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946000
0: र 9919376375।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाकबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
15: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900906062।
16: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

रा गर्छन किमकी थाक्ने गर्छन अंग अंग मर्काएर आखा आखा कर्काएर खिलिएर लाडिएर हैया बाबा किम तेरा जो बन यो मेरो त्यसै

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: अहिले बेलुकीको 7:30 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना, बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने, पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम।
1: पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ, पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ।
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग, प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेपछि विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा, 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान, 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद।
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य परिबलले उच्च निगरानी गरिरहेको छ, सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य परिबलले काम गर्दै आइरहेको छ।
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने, भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी, अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाड़ी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
7: देशको मध्य क्षेत्रमा देखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्म वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यत पश्चिमी क्षेत्रमा भोलिसम्म जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। ठूलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराखेको कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ, उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि छ बाढी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिनाउ, पाणगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्नेछ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ, कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ, पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, धाजा फाटेमा, रूखहरू कोल्टिएमा, ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
5: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोरिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्गराज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सामान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानीसँग समेत भेटवार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
5: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएनसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
8: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिश गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
5: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट, पर्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो।
3: मध्य प्रदेशका सिमानागाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढ़ीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सीमानागामा हुन सक्ने लागू औषध असर पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चौरस 9 किलो, 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढ़ी बरामद भएको छ। 5 थान भन्दा बढ़ी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा सशस्त्र प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत सशस्त्र प्रहरी बलले काम गर्दै आइरहेको छ।
5: सोही अवधिमा 30,00,000 भन्दा बढ़ी रूपियाँ बराबरको 1,100 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह एकको विजेताका रूपमा अन्तिम 8 पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोली गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
0: भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
9: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाई छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो। लेन्दी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1,000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिइएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
16: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
17: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र राभिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, क्षणिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ विस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
16: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रूघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रूघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
9: अहिलेको समयमा मौसमी रूघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रूघा खोकी लगाइसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने ज्वरो सम्बन्धी औषधिहरू, पोसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्रा बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ, त्यो भनेको हामीले आँच्यो गर्दा खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा त्यही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले स्पास प्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क होइन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर

0: मा बान्ताहरू भएमा शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपलटार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेका छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेका छौँ।
1: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाड़ामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
2: बाढाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए। ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थे भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्यौँ। अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू सरकारी अफिसका फोहोरहरू तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेका छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नु भएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो संगम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ। विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कूलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। फोहोर डस्टबिनमा लगेर राखिदिनुहोस्। डस्टबिनमा लगेर राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा लगेर फोहोर नफालिदिनु होला।
1: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
4: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
3: बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थ माग पनि बढ़छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यसो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ।
4: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको भने ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
7: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
4: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो, 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
7: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, कसरी बस्ने,
4: यस्तो त नै मिसावट छ तपाईँको। त्यस सारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
7: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत

0: हुनुपर्ने बताउनुहुन्छ।
1: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनेला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
0: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ, त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
1: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिँ जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ, काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
0: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ, यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
2: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि अब बीचमा लगेर घर बनाइदिनु भएको छ उहाँको जग्गा हो, अब त्यसलाई आवास दिन पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
0: बजार अनुगमन, नियमन र कार्यवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
2: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड़ भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ? हाम्रो खास समस्या यहाँ हो खानेपानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि एउटा अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चीजलाई घटाउँ।
0: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
3: ग्रामीण क्षेत्रमा त अब के भन्छ, अब खान नपाएर, खान नजानेर पनि भनौँ, नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता शहरी क्षेत्रमा अब हामीले भनौँ न जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्त्याउँछ, त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो एज अ हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर एज अ नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटा पाटो हेर्नु पर्यो हामीले।
0: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने केसँग।
4: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768 9852557768।
0: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: ओहो लु नमस्कार है सर।
13: ओहो लु नमस्कार है सर। नमस्कार,
12: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
13: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल 9865349444
14: र 0295901155।
15: More style, more design. Total Terrors.
16: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
16: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
16: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
16: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
16: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन भीमकदाइली।
16: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
17: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
18: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
17: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180049।
16: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62। कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-99-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
19: आयो सबको घर घर मा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
21: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: ए बा टिभीमै छिर्छौ क्या हो कति केटी हेर्छ
1: नगर यो गीत हेर्यो कि आनन्द हुन्छ यही गीत सुनाइ सुनाइ त्यही आमालाई उडाइदिए मैले
0: सुरु भए छोटो लाबिस छोरी
1: नगर तैँले एउटा केटी उडाउन सकिस्
0: जोइन हो र ब्याटरी हालेर भुरेर उडाउनलाई केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्नु पर्ने छ डिस्टेन्सको कारणले ल एउटा साइकल किन्देऊ नि त म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दे एउटा साइकल

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: ताङ घिनी घिनी ताङ घिनी घिनी ताङ, ताङ घिनी घिनी ताङ घिनी घिनी ताङ।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: नारायणगढ सप्तकोशीको बाढ़ीले 389 घर डुबान। पछिल्लो विपदमा परेर 6 जनाको मृत्यु। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरा पक्राउ। युवाको काँधमा कांग्रेस र भोटेकोशी बाढ़ी, विश्वलाई चेतावनी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको तानले बदल्दै महिलाको दैनिकी शीर्षकको शुभ समाचार।
1: तेह्रथुमको लालीगुराँस नगरपालिका सातकी पुष्पाञ्जली केपछाकी मगर बिहानको घरायसी काम सकेर तानमा बस्नुहुन्छ। केही समय अघिसम्म घरायसी कामले बित्ने गरेको उहाँको दैनिकी अहिले तानसँगै फेरिएको छ। ढाका बुन्ने सिप सिकेपछि उहाँले घरमै बसेर आमदानी समेत गर्न थाल्नु भएको हो। आफ्नो आमदानीको मात्रा बचत समेत गर्न थाल्नु भएको छ। उहाँ भन्नुहुन्छ, बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सिपले केही कमाउन पाउँदा आत्मविश्वास बढ़ेको छ। मगर जस्तै लालीगुराँस नगरपालिकाका धेरै महिला अहिले घरमै तान राखेर ढाका बुन्न थालेका छन्। गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सञ्चालन भएका सिपमूलक तालिमले उनीहरूलाई घरधन्दाबाट उद्यमतर्फ जोड्न थालेको हो। मेडपा कार्यक्रम संयोजक छत्र श्रेष्ठका अनुसार महिलालाई आफ्नै गाउँमा बसेर आय आर्जन गर्न सक्ने बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। सिपसँगै उद्यम व्यवस्थापन र बजारीकरणमा समेत सहयोग गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
7: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
8: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
7: हामीले राजा च्याउ त्यसै भनेको हो र।
2: स्वादिलो, पोस्टिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर, कंकाली नगरपालिकाका 200 र तिलाठी कोइलारी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा समेत राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ समेत डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पानी भरिएको छ भने बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। सुरक्षाकर्मीले बालबालिका, वृद्ध वृद्धा र साना झुपड़ी भएका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा सारेका छन्। तर बाढ़ीले घर डुबाए पनि धेरै स्थानीय गाउँ छाड्न तयार छैनन्। बस्ती डुबानमा परेको छ, घरमा बस्ने अवस्था छैन, तर पनि पशु चौपाएर खाद्यान्नको माया मानेर नारायण पारी अधिकांश स्थानीय जान मानेका छैनन्। स्थानीय मन्सी कुमारले भने आफ्नो गाउँको आश्रय स्थलमा बसिरहेको बताएका छन्। सुस्तामा 310 घर परिवारको बसोबास छ। शुक्रबार बिहानदेखि नारायणीको बाढ़ी सुस्तामा पस्न थालेको थियो। शुरूमा थारू बस्ती जलमग्न भएकोमा नदीको सतह लगातार बढ़दै जाँदा बस्ती नै डुबानमा परेको सुस्ता 5 वडा अध्यक्ष प्रभुनाथ यादवले बताएका छन्। सुस्ताको उत्तर र पश्चिमी भाग नारायणी नदीले घेरेको छ। दक्षिणमा भारत पर्छ, गाउँबाट बाहिर निस्कन समेत नारायणी नदी तर्नुपर्ने बाध्यता छ।
1: यता अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशमा 2-2, गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परि 2 घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले 407 जनाको उद्धार गरेको छ।
3: त्यस्तै केही दिन यता परेको अविरल वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी आवागमन समेत ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ। यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर चौकीभीर जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा 55 समेत समस्या भएको छ। यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा समेत रोक लगाएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारीलाई शनिबार पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताएकी छन्। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरूद्ध भएको थियो। पहिरो गएको ठाउँभन्दा केहीमाथि ट्याग खोलेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई महाराजगंज स्थित उनको घरबाट पक्राउ गरेको हो। उनी विरूद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण खुलेको छैन। उनी 2075 पुष 18 प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा 2078 फागुन 1 संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। उनी विरूद्धको महाअभियोग पारित भएन तर त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किएन पाएनन्। रातो पार्टी अनलाइनले यो खबर छापेको छ।
3: युवाको काँधमा कांग्रेस मूल संरचनामा 35 मुनिका 35,000 शीर्षकमा खबर छ। 15 महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको मूल नेतृत्व 50 वर्ष वरिपरिको छ। पार्टी सभापति गगन कुमार थापा 50 वर्ष पुगे भने उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र प्रदीप पौडेल समेत 55 वर्ष मुनिका छन्। यी नेताहरूले बनाएको विधानले यसपटकको महाधिवेशन युवामय भएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको वडा, स्थानीय तह, प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने चरणमा छ। अधिवेशनमा युवालाई कोटा नै छुट्याइएकाले क्षेत्रीय प्रतिनिधिदेखि ओडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको संरचनामा र महाधिवेशन प्रतिनिधि समेत गरी 35 वर्ष मुनिका 35,000 युवाहरू समेटिने भएका हुन्। यस महाधिवेशनमा कांग्रेसले युवा र महिलाका लागि विशेष योजना ल्याएको कांग्रेसले जनाएको छ। गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गर्दै युवाको प्रतिनिधित्व अनिवार्य बनाइएको हो। यसले पार्टीमा युवाको उत्साह समेत थपिएको छ। त्यस्तै समानान्तर अधिवेशनमा देउवापछि उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समर्थनमा पूर्व महामन्त्री डाक्टर शशांक कोइराला समूह समानान्तर महाधिवेशनको अन्तिम तयारीमा छ। शनिबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी ओडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको यो समूहले जानकारी दिएको छ। समूहको क्रियाशील सदस्यता व्यवस्थापन समितिले ओडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई समेत बुझाएको छ। समितिका संयोजक किरण राज पौडेलले शनिबार निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गरिएको बताइएको छ।
1: सगरमाथा 2 बहस भोटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनीतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा 2 कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भने हिमालमा आएको रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूको समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा 2 अ कल टु एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको थियो। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूको गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले भोगेको प्राकृतिक विपदलाई हिमाली सुनामीको संज्ञा दिँदै नेपाल जस्ता देशहरूले अनुकूलनको सीमा नाघेर हानि नोक्सानीको चरणमा पुगेको बताए। गत 26 अगस्तमा लाङटाङ क्षेत्रमा चट्टान र ग्लेसियर हिउँ पहिरिएर विनाशकारी क्षति पुर्यायो, जसलाई मैले हिमाली सुनामीको रूपमा वर्णन गरेको छु। नेपालले विगत 3 दशकमा आफ्नै करिब 1/3 हिउँ गुमाइसकेको छ। परराष्ट्र मन्त्री खनालले नेपालको अवस्था राखे।
3: भोटेको सीमा विपदको 1 महिना 5,000 बढ़ी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा खबर छ। रसुवाको भोटेकोशी नदीमा आकस्मिक भीषण बाढ़ी आएको 1 महिना पूरा भएको छ। गत भदौ 10 गते बिहान गएको विनाशकारी बाढ़ीको महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ। विपदको 1 महिना पूरा भइसक्दा पनि 5,550 जना अझै बेपत्ता छन्। हालसम्म 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रय स्थलमा छन्। बाढ़ी प्रभावितको खोज, उद्धार तथा राहत सहितको कामका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी 3 सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीबाट 4,08,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। विनाशकारी बाढ़ीले बेघर तथा संरचना बगाएपछि विस्थापित भएका धेरै परिवार अहिले पनि आफ्नो पुरानो घरमा फर्किन सकेका छैनन्। कतिपय प्रभावित परिवार बाढ़ीले पुरिएका तथा क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर घर सफा गर्न थालेका छन्। तर घर पूर्ण रूपमा बगाएका वा बस्न अयोग्य भएका परिवार भने अझै अस्थायी टेन्ट तथा आश्रयस्थलको भरमा रहेका छन्। प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुको सट्टा भाड़ाको कोठामा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ। स्थानीय सरकारले बस्न योग्य घर नभएका परिवारलाई कोठा भाड़ामा लिएर बसाल्ने व्यवस्था समेत गरिएको छ। संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाड़ा तथा आवश्यक खर्चका लागि 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र 4 जना भन्दा बढ़ी सदस्य भए थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरेको छ। आवास भाड़ामा बस्न नचाहने परिवारका लागि सरकारले अस्थायी आवासको विकल्प समेत अघि सारेको छ। बाढ़ीले रसुवाको सड़क सञ्जालमा समेत ठूलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी क्षेत्रमा आवत जावत अझै चुनौतीपूर्ण बनेको छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट विस्थापित भई नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेका परिवारहरूलाई बिहिबारदेखि परेको अविरल वर्षाले थप समस्यामा पारेको छ। भदौ 10 को बाढ़ीमा जसोतसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी र चिसो भूइका कारण पालभित्रै भिज्न बाध्य छन्। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्ती तथा कोठा समेत खोज्न थालेका छन्। बुधबार साँझदेखिको लगातार वर्षाका कारण देशभरको जनजीवन समेत प्रभावित भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा निरन्तर पानी परेको छ। झरीका कारण दैनिक कामकाज र बाहिरी गतिविधिमा असर परेको छ। वर्षाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरू बढ़ी मर्कामा परेका छन्। मध्य र पश्चिम नेपालका धेरै ठाउँमा लगातार झरी पर्दा नदी तथा खोलामा समेत बाढ़ी आएको छ। भोटेकोशी महाविपदको 1 महिना 5,000 बढ़ी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: गोर्खापत्रले दलित समुदायका थर सूचीकरण शीर्षकमा खबर छापेको छ। सरकारले पहिलो पटक दलित समुदायको परिभाषा सहित उनीहरूको थरलाई विस्तृत सूचीकरण गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिशमा मन्त्री परिषदले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण महिला बालबालिका, लैंगिक तथा यौनिक, अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित गरेर पहिलो पटक दलित समुदायको थरलाई व्यवस्थित रूपमा सूचीकरण गरिएको राष्ट्रिय दलित आयोगले जनाएको छ। 3 वर्षदेखि मन्त्रालयमै रहेको सूचीलाई आयोगले 6 पटकसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको थियो। सरकारले मन्त्रालयका जिम्मेवारी र नाम हेरफेर गर्दा महिला बालबालिका, लैंगिक तथा यौनिक, अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि सूचीकरणले गति लिएको हो। राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका तथा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यका समग्र क्षेत्रमा उत्पीड़न, अपमान र बहिष्करणमा पारिएका समुदायलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम, सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदाय अन्तर्गत समेटिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो।
3: नाका खोल्न चट्टान फोर्दै सेना बेत्रावतीमा छिट्टे पुल जडान हुने शीर्षकमा खबर छ। गत भदौ 10 गते एक्कासी बाढ़ी आउँदा रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा ठूलो जनधनको क्षति पुग्नुका साथै सड़क तथा पुलहरू क्षतविच्छत बनेका छन्। यस महाविपत्तिले 69 किलोमिटर सड़क र 37 मोटरेबल पुलमा क्षति पुर्याएपछि अवरूद्ध भएको नेपाल चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढ़ीसम्मको यातायात खुलाउन अहिले रात दिन काम भइरहेको छ। दशैं नजिकिँदै गर्दा रसुवागढ़ी नाकासम्मको सड़क खुलाउने लक्ष्यसहित सड़क विभाग, नेपाली सेना र सरकारद्वारा गठित विशेष कार्यदलको टोली समेत फिल्डमा खटिएको छ। सड़क विभागका अनुसार अवरूद्ध सड़क खुलाउन कार्यदलहरू खटिएका छन्। बाढ़ीले भत्काएको गल्छी देवीघाट त्रिशुली सड़क खण्ड स्थायी मरमतपछि संचालनमा आएको छ। त्यस्तै रातामाटे खण्डमा नदी कटानले बगाएको करिब 100 मिटर सड़कमा नयाँ ट्र्याक खोलिएको छ भने ठूलो खोला खण्डमा थुप्रेको 2-3 मिटर बाक्लो लेदो पन्छाउने कार्य समेत सम्पन्न भएको छ। बाढ़ीले क्षति पुर्याएको कोल्पू खोलाको पुल अस्थायी मरमत गरी यातायात सञ्चालन गरिएको छ र स्थायी मरमतका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। तर नुवाकोटबाट बेत्रावती जाने खण्डमा रहेको कड़ा भीरले काममा ठूलो अवरोध सिर्जना गरेको छ। सड़क विभागका महानिर्देशक विजय जयसिका अनुसार उक्त भीरमा नेपाली सेनाले ब्लास्टिङ गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ। साथै लगातारको वर्षा